दिने, मेरो कुलको नाम उच्च राख्ने श्रेष्ठ पुत्रहरू कसरी उत्पन्न होलान्। परन्तु उनको भाग्य प्रारब्धले त उनको यो सुखको योग पहिले नै नष्ट गरिदिएको थियो। उनी आफ्नो मनमा अनेकौं प्राप्त भइसक्दा पनि उहाँले मलाई कुनै राम्रो र सुयोग्य वरको हातमा सुम्पने प्रयास गरिरहनु भएको छैन। हे पाण्डवहरू, ती कन्या सधैँ पतिको विरह र भविष्यको चिन्ताको पीडाले छटपटी रहन्थिन्। उनी मनमा नै भन्थिन्, विवाहित स्त्रीले आफ्नो स्वामी वा पतिबाट जुन सुख र सन्तोष प्राप्त गर्दछिन्, जस्तो कि मेरा सखीहरूले मलाई सुनाउने गर्छन्, त्यो सुख कस्तो हुन्छ मलाई कति पनि थाहा छैन। म त केवल कुमारी अवस्थाको यो अज्ञात पीडा मात्र भोगिरहेको छु। उनको मनमा उठ्ने यस्ता अनेकौं आकुल र व्याकुल बनाउने मनोरथहरू अनि भविष्यको तीव्र चिन्ताका कारण उनकी भाग्यवती माता मेधावी ऋषिकी पत्नी छोरीको विवाह हुन नसकेको दुःख चिन्ताकै कारण धेरै पहिले नै मृत्युको मुखमा परेकी थिइन्। आफ्नी पत्नीको मृत्यु भएपछि र आफ्नी जवान छोरीको विवाहको लागि सुयोग्य वर फेला नपरेका कारण शोक र मोहको भीषण तरङ्गहरूले पीडित भएका ती पिता मेधावी ऋषिराज पनि अत्यन्तै दुखी भए। उनी आफ्नो आश्रम छोडेर छोरीका लागि उपयुक्त वरको खोजीका साथ पृथ्वी लोकमा भौतारिन थाले। उनले अनेकौं नगरहरू, गाउँहरू, आश्रमहरू चाहे, तर ती कन्याको दुर्लभ र पूर्व जन्मको प्रारब्धका कारण कन्यादानका निमित्त उनले चाहे जस्तो योग्य जोडी र वर कतै पनि फेला पार्न सकेनन्। अन्त्यमा आफ्नो मनोरथमा पूर्ण रूपमा निराश र असफल भएर ती ऋषिराज अत्यन्तै भारी र दुखी मन लिएर आफ्नो आश्रममा फर्किए। आफ्नी पुत्रीको यो अनौठो दुर्भाग्य र आफ्नो असफलताका कारण मेधावी ऋषिको शरीरमा एउटा दारुण र अत्यन्त तीव्र भीषण ज्वरोले आक्रमण गर्यो। यो ज्वरो यति भयंकर थियो कि उनको सम्पूर्ण शरीरका अङ्ग अङ्गमा अति सुल तीखो घोचाई जस्तै पीडा हुन थाल्यो। उनी पीडाले छटपटाउँदै व्याकुल भए। उनको श्वास प्रश्वासको गति तीव्र भयो। उनी आफ्नो शरीरको सन्तुलन गुमाएर लड्दै उड्दै कुनै प्रकारले आफ्नो घरको आँगनसम्म आइपुगे र भुइँमा पछारिए। उनको अवस्था कस्तो देखिन्थ्यो भने जसरी कुनै मनुष्यले अत्याधिक मदिरा पान गर्दछ र आफ्नो होस गुमाएर बेहोस अवस्थालाई प्राप्त गर्दछ, ठिक त्यस्तै गरी ती ऋषिराज अचेत भएर धरतीमा

श्रीकृष्णले अगाडि भन्नुभयो, हे अर्जुन, जब ती मेधावी ऋषि भुइँमाठाले तब उनले आफ्नो अन्तिम समय नजिक आएको महसुस गरेर अत्यन्तै व्याकुल हुँदै आफ्नी परम प्रिय पुत्रीलाई स्मरण गरे। उता ती पुत्री जब आफ्ना पिताको यो भयानक अवस्था देखेर अत्यन्तै डर र भयले कामदै रुँदै कराउँदै आफ्नो पिताको नजिक आइन्, तबसम्म ती ऋषिराजको प्राण पखेरु उड्ने अवस्था भइसकेको थियो। उनी मृत्युको साक्षात मुखमा पुगिसकेका थिए। दैव युगको यो कस्तो अनौठो र करुण लीला थियो भने, जुन घरमा छोरीको विवाहको उत्सव हुनुपर्ने थियो, जहाँ मङ्गल धुन गुन्जिनु पर्ने थियो, त्यो घर आज कन्यादानको प्रसङ्गबाट उठ्ने सम्पूर्ण महोत्सव र खुसियालीबाट सर्वथा रहित भएको थियो। ती ऋषिराज आफ्नो पूर्वकालको गृहस्थी धर्म र संसारी बन्धनहरूबाट पूर्ण रूपमा विमुख भइसकेका थिए। उनको मनबाट संसारको सम्पूर्ण वासना, मोह र आसक्ति सदाका लागि हटेर गयो। उनले आफ्नो अन्तिम चेतनालाई सम्पूर्ण रूपमा साक्षात सृष्टिपालक श्रीहरि पुरुषोत्तमको चरण कमलमा केन्द्रित गरे। उनले अत्यन्तै मधुर र करुण स्वरमा भगवानको नाम संकीर्तन गर्दै भन्न लागे, हे श्रीकृष्ण, हे गोविन्द, हे हरे, हे मुरारे, हे राधेश, हे दामोदर, हे दीनानाथ, हे ऋषि केशवर, म हजुरको शरणमा आएको छु। हजुरको यो पावन नामलाई म बारम्बार नमस्कार गर्छु। हे प्रभु, यो संसार रूपी समुद्र अत्यन्तै भयानक र अगाध छ, म यसमा डुबिरहेको छु, कृपया गरेर मलाई रक्षा गर्नुहोस्, मलाई आफ्नो परम पद प्रदान गर्नुहोस्। यस प्रकार ती मुनिको मुखबाट अन्तिम समयमा निस्किएका ती परम पवित्र, शुद्ध र भक्तिपूर्ण वचनहरू सुन्ने बित्तिकै वैकुण्ठ लोकबाट भगवानका परम चम्किलो

र दिव्य रूप भएका पार्षदहरू अत्यन्त तीव्र गतिमा त्यहाँ प्रकट भए। उनीहरूले ती मेधावी मुनिको जीवात्मालाई अत्यन्तै आदरपूर्वक आफ्नो दिव्य विमानमा विराजमान गराएर साक्षात भगवानको परमधाम वैकुण्ठ लोकतर्फ प्रस्थान गरे। ती ऋषिराजले आफ्नो हरि स्मरणको बलले सहजै मोक्ष प्राप्त गरे। भगवान श्री कृष्णले द्रौपदीको पूर्वजन्मको त्यो कारुणिक अवस्थाको वर्णन गर्दै भन्नुभयो, हे पाण्डवहरू, जब ती मुनिको प्राण गयो, भगवान श्री विष्णुका पार्षदहरूले जीवात्मालाई लिएर गए, तब ती एक्ली र अनाथ पुत्री आफ्नो पिताको मरण भएको देखेर छाती पिटी पिटी हाय हाय गर्दै जोड जोडले रुन थालिन्। उनी पुरै अचेत जस्तै भइन्। उनले आफ्ना पिताको त्यो निष्प्राण र चिसो देहलाई आफ्नो काखमा राखिन् र अत्यन्तै दारुण विलाप गर्न लागिन्। उनको त्यो आँसु र रुवाई यति धेरै करुणाजनक थियो कि जङ्गलका पशु पन्छीहरू पनि स्तब्ध भए। ती कन्या अत्यन्तै व्याकुल हुँदै मानौ आफ्ना पिता अझै जीवित छन् जस्तो गरी उनको मुखतर्फ हेर्दै भन्न लागिन्, हे पिता, हजुर, मलाई यस भयानक सुनसान र हिंसक जनावरहरूले भरिएको जङ्गलमा कसको सहारा कसको भरोसामा छोडेर एक्लै विष्णु लोकमा प्रस्थान गर्नुभयो? हितात, अब म हजुर बिना यस संसारमा कसको साथमा रहँला? मेरो यो संसारमा न त कोही दाजुभाइ छन्, न त कोही कुटुम्बी वा नातेदार नै छन्। मेरी ती परम तपस्विनी माता पनि मलाई पहिले नै छोडेर गइसक्नुभयो, जसले मेरो भोजन वस्त्र र सुख दुःखको चिन्ता गर्नुहुन्थ्यो। अब यो अनाथ अवस्थामा म कसरी जीवित रहन सक्छु? मेरो हेरचाह कसले गर्छ? अब म पनि हजुरकै पछि पछि आफ्नो ज्यान दिनेछु। मलाई यो एक्लो जीवन जिउनुको अब कुनै प्रयोजन छैन। ती अनाथ कन्याले यसरी बारम्बार रोएको छिच्याएको विलाप गरेको आवाज जब त्यस वनको वरिपरि रहेका अन्य आश्रममा बस्ने तपस्वी ब्राह्मणहरू र ऋषि मुनिहरूले सुने, तब उनीहरू आफ्नो ध्यान र पूजा छोडेर सोच्न लागे कि ओहो, यो अत्यन्त करुणा र वेदनाले भरिएको स्वरमा यस शान्त तपोवनको बीचमा कसले यसरी विलाप गरिरहेको छ? उनीहरू आवाज आएको दिशातर्फ अगाडि बढे। जब उनीहरू मेधावी ऋषिको आश्रममा पुगे, तब उनीहरूले निश्चय गरे कि यो त हाम्रा परम मित्र मेधावी ऋषिको पुत्री पो रोइरहेकी रहेछन्। त्यहाँ पुग्दा ती वनवासी ऋषिहरूले एउटा अत्यन्तै दुःखद दृश्य देखे। ती सानी कन्याको काखमा महर्षि मेधावीको मृत शरीर लडिरहेको थियो र कन्याको आँसुले पिताको छाती भिजिरहेको थियो। यो देखेर ती वनमा रहने दयालु मुनि र ऋषिहरूले ती कन्यालाई अनेक प्रकारले सम्झाउने र सान्त्वना दिने प्रयास गरे। त्यसपछि उनीहरूले महर्षि मेधावीको शरीरलाई आफ्नो काँधमा उठाएर पवित्र नदीको किनारमा लगेर शास्त्र र वेदको मर्यादा अनुसार अन्त्येष्टि विधिको तयार गरे, अन्त्येष्टि गरे। भगवान श्री कृष्णले कथाको यस खण्डको अन्त्य गर्दै भन्नुभयो, हे युधिष्ठिर, हे अर्जुन, ती ब्राह्मण पुत्रीले आफ्ना पिताको मृत्युको ठूलो वज्रपातलाई कुनै प्रकारले सहिन्। उनले आफ्नो मनमा गहिरो धैर्य धारण गरिन्। यद्यपि उनी अत्यन्तै गरिब र अनाथ थिइन्, तैपनि उनले आफ्नो शक्ति सामर्थ्य जे जति धन सम्पत्ति आश्रममा उपलब्ध थियो त्यसैको प्रयोग गरेर कति पनि कन्जुसै नगरी आफ्ना दिवंगत पिताको औधर दैहिक क्रिया गरिन्। उनले ब्राह्मणहरूलाई तृप्त गरिन् र पिताको आत्माको शान्तिको लागि प्रार्थना गरिन्। हे पाण्डवहरू, यी सबै घटनाहरू द्रौपदीको पूर्व जन्मको इतिहास हो। यही ब्राह्मण पुत्री नै वर्तमान जन्ममा तिमीहरूको पत्नी द्रौपदीको रूपमा प्रकट भएकी छिन्। उनको जीवनको यो प्रारम्भिक दुःख र पूर्व जन्ममा पुरुषोत्तम मासको अज्ञान अनादर नै उनको यो वर्तमान कष्टको मूल कारण हो। यस कथाको अगाडिको भाग अझै धेरै रहस्यमय र कौतूहलपूर्ण छ, जसलाई म तिमीहरूलाई क्रमशः सुनाउनेछु। महाज्ञानी सुधजीले नैमिषारण्यका ऋषिहरूलाई भन्नुभयो, हे सौनकादि ऋषि मुनिहरू, यस प्रकार भगवान नारायणले देवर्षि नारदलाई र साक्षात भगवान श्रीकृष्णले पाण्डवहरूलाई आठौँ अध्यायको यो परम पावन गोपनीय र शिक्षाप्रद वृत्तान्त सुनाउनु भयो। यो कथा सुन्नाले मात्र पनि मानिसका सबै प्रकारका मानसिक भ्रम र सांसारिक दुःखहरू नष्ट हुन्छन्।
अब ऋषिहरूको मनमा यो नयाँ जिज्ञासा उत्पन्न भएको छ कि ती अनाथ ब्राह्मण पुत्रीले पिताको मृत्युपछि कसरी आफ्नो जीवन व्यतीत गरिन्, उनले कुन प्रकारको तपस्या गरिन् र कसरी उनलाई भगवानको दर्शन प्राप्त भयो। यो सम्पूर्ण वृत्तान्त अब आगामी 9 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्नेछु। आजको यो 8 अध्याय यही पूर्ण रूपमा सम्पन्न हुन्छ। जय श्रीमन्नारायण।

0: झीले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बागबजार र चाभेल।
3: कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
4: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
5: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
6: सिल्भर स्टेट धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योति को अब को प्रस्तुति कार्यक्रम वंदना। यस कार्यक्रम का प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
3: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम वन्दनामा। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा प्रस्तुता म युवेन्द्र अबको करिब एक घण्टा यहाँसँग केही सुमधुर भजनका साथमा रहनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
3: आदरणीय श्रोता, कार्यक्रम वन्दना अहिले यहाँ सुन्दै हुनुहुन्छ। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
3: आदरणीय श्रोता, कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम वन्दनामा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सुस्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: स्वच्छ र शान्त मन सुखी र सुन्दर जीवन एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइन का कपडाहरू श्रेष्ठ टेलरिङ सेन्टर का कामनाहरू श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्सकै किन्नुस।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली
2: सम्पर्क नम्बर
1: 9841470164
2: 9032454
1: 9949528781
3: एसई सक्यो अब रमाइलो सुरु भयो
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
3: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
5: नेपाल टेलिकम राष्ट्रको सञ्चार

0: यो एफएम अध्यात्म ज्योति
1: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
2: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
3: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
4: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: यो हो एफएम अध्यात्म ज्योतिबाट
1: बिहान 6 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा। कार्यक्रमका प्रायोजक
2: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
3: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
1: प्रत्येक दिन साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8।

0: प्रत्येक सोमबार बिहान 6 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चारो हिल।
1: हेलो
2: हेलो,
1: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर।
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर।
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कार्यक्रम भजन दीपाञ्जली प्रत्येक सोमबार सुमधुर भजन का साथमा बिहान 8 बजेदेखि 9 बजेसम्म सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8 MHz। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। कार्यक्रम भजनाञ्जली प्रत्येक मङ्गलबार बिहान 7 बजेदेखि 8 बजेसम्म अवश्य सुन्नुहोला केवल एफएम अध्यात्म ज्योति 104.8 MHz।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती।

हवस्त आदरणीय श्रोता, कार्यक्रम वन्दनाको समय यति नै। कार्यक्रमबाट अहिलेलाई प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आजको यहाँको दिन अत्यन्त सुखद रहोस्, मङ्गल रहोस्, यही कामनाका साथमा नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी श्री पुरुषोत्तम मासको आठौं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको आठौं अध्याय।

नैमिषारण्यको परम पावन पवित्र र अलौकिक तपोभूमिमा व्यासजीका परम प्रिय परम पूजनीय अनि योग्य शिष्य महाज्ञानी सुतजीले सौनक आदि 80,000 ऋषि मुनिहरूको विशाल सभालाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे परम तपस्वी साधनारत र एकाग्र चित्त भएका ऋषि श्रेष्ठहरू, हजुरहरूले जुन गम्भीरता र भक्ति भावका साथ यो परम गोपनीय तथा मोक्ष प्रदायक पुरुषोत्तम मास महात्म्यको कथा श्रवण गरिरहनु भएको छ, यसले सम्पूर्ण चराचर जगतको कल्याण गर्नेछ। अब म कथाको त्यो अलौकिक र रहस्यमय खण्ड प्रस्तुत गर्न गइरहेको छु जहाँ ब्रह्माण्डका दुई महान चेतनाहरू अर्थात् देवर्षि नारद र साक्षात भगवान नारायणका बीच अत्यन्त गम्भीर संवाद भएको थियो। हजुरहरू सबैले आफ्नो अन्तकरण सर्वथा एकाग्र बनाएर यस पावन कथाको रसपान गर्नुहोस्। सुतजीले भन्नुभयो, हे तपोधनहरू, जब बद्रिकाश्रमको पावन हिम श्रृङ्खलामा विराजमान रहनुभएका सृष्टिपालक सनातन पुरुष भगवान नारायणले सातौं अध्यायको त्यो परम दिव्य अलौकिक र हृदय स्पर्शी वृत्तान्त समाप्त गर्नुभयो, तब त्यहाँ उपस्थित हुनुभएका देवर्षि नारदको मनमा एउटा अभूतपूर्व र गहिरो आध्यात्मिक आनन्दको उदय भयो। साक्षात गोलोकाधिपति भगवान श्रीकृष्णले कसरी मलमासको सम्पूर्ण कष्ट तिरस्कार मलिनता र अनाथपनलाई सदाका लागि मेटाई उसलाई आफ्नो नाम रूप ऐश्वर्य र पराक्रम प्रदान गरेर पुरुषोत्तम मासको रूपमा ब्रह्माण्डकै सर्वश्रेष्ठ महिना बनाउनु भए भन्ने कुरा सुनेर नारदजीको रोम रोम पुलकित भएको थियो। उहाँका नेत्रहरूबाट प्रेमाश्रु बगिरहेका थिए र उहाँको हातमा रहेको महती बीडाबाट स्वतः नारायण नारायणको मधुर ध्वनि गुन्जायमान भइरहेको थियो। परन्तु देवर्षि नारद त संसारका समस्त जीवहरूको उद्धारको लागि सधैँ

भ्रमण गरिरहने र ज्ञानको खोजीमा लागिरहने परम निष्काम सन्त हुनुहुन्छ। उहाँको मनमा कथाको अगाडिको घटनाक्रम बुझ्ने तीव्र इच्छा र एउटा नयाँ आध्यात्मिक जिज्ञासा उत्पन्न भयो। उहाँले आफ्ना दुवै हात जोडेर शिर झुकाई अत्यन्तै नम्रता, आदर र विनयका साथ भगवान नारायणको चरण कमलमा दण्डवत प्रणाम गर्नुभयो। त्यसपछि उहाँले मधुर र गदगद स्वरमा प्रश्न गर्न थाल्नुभयो। ओहो हे प्रभु, हे जगन्निवास, हे लक्ष्मीपते, हजुरको मुखारविन्दबाट निस्किएको यो परम पावन अमृतमय वाणी सुनेर मेरा कर्णहरू तृप्त भएका छन्। मेरो अज्ञानताको अन्धकार नष्ट भएको छ, तर मेरो मनमा एउटा ठूलो कौतूहलता र कौतूहल अझै बाँकी छ। जब लक्ष्मीपति भगवान विष्णुले गोलोक धाममा श्रीकृष्णको मुखारविन्दबाट त्यो अभूतपूर्व वरदान प्राप्त गर्नुभयो र त्यो नयाँ रूप पाएको पुरुषोत्तम मासको हात समातेर पुनः वैकुण्ठ धामतर्फ प्रस्थान गर्नुभयो, तब त्यसपछि वैकुण्ठ लोकमा के घटनाहरू घटे, भगवान श्री विष्णु र त्यस दिव्य पुरुषोत्तम मासको सम्बन्ध कस्तो रह्यो। हे कृपालु नारायण, भगवान हरिको यो अलौकिक वृत्तान्त उहाँको लीला र चरित्र संसारका सबै जीवहरूका लागि परम कल्याणकारी, मङ्गलकारी र दुःख निवारक छ। त्यसैले कृपा गरेर म माथि करुणा गरी वैकुण्ठ फर्केपछिको त्यो सम्पूर्ण वृत्तान्त मलाई विस्तारपूर्वक बताइदिनुहोस्। म यो सुन्न अत्यन्तै उत्सुक छु। सुतजीले ऋषिहरूलाई भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, जब देवर्षि नारदले संसारको हित चिताएर यस्तो निष्कपट र सुन्दर प्रश्न राख्नुभयो, तब साक्षात भगवान नारायणको मुखमण्डलमा सम्पूर्ण जगतलाई आनन्द र शीतलता प्रदान गर्ने एउटा अलौकिक मन्द र दिव्य मुस्कान छायो। उहाँ देवर्षिको यो भक्तिपूर्ण जिज्ञासा देखेर अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले आफ्ना दुवै नेत्रहरू खोलेर करुणाको वर्षा गर्दै नारदजीलाई सम्बोधन गर्न थाल्नुभयो र जुन वचनहरू भन्नुभयो ती सम्पूर्ण ब्रह्माण्डलाई आनन्दित बनाउने खालका थिए। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, सुन, तिमीले अत्यन्तै सुन्दर र रहस्यमय प्रश्न सोधेका छौ। जब लक्ष्मीपति भगवान विष्णुले गोलोकका स्वामी श्रीकृष्णको परम आदेश र वरदान प्राप्त गरिसकेपछि त्यस परम चम्किलो नयाँ नाम लिएर रूप पाएको दिव्य पुरुषोत्तम मासलाई साथमा लिएर आफ्नो परमधाम वैकुण्ठ लोकमा पुग्नुभयो, तब वैकुण्ठको वातावरण एउटा छुट्टै अलौकिक उत्सवमा परिणत भयो। भगवान विष्णुले त्यस अधिक मासलाई, जसलाई पहिले संसारले मलमास भनेर घृणा गर्दथ्यो, आफ्नो परमधाममा, आफ्नो अत्यन्तै नजिक, आफ्नो पावन सानिध्यमा वासस्थान प्रदान गर्नुभयो। त्यस समयदेखि त्यो अधिक मास वैकुण्ठ लोकमा बसेर अत्यन्तै अपार आनन्द, सुख र परम वैभवको अनुभूति गर्न थाल्यो। उसको मनमा रहेका पुराना सबै घाउहरू, अपमानका कतिपय यादहरू र हीनताको भावन सोही क्षण सदाको लागि मेटिएर गयो। ऊ वैकुण्ठ धामको दिव्य वातावरणमा साक्षात भगवान विष्णु र लक्ष्मीजीको छत्र छायामा रहेर भगवानका अनेकौं अलौकिक अवतारहरू र लीलाहरूका साथ दिव्य क्रीडा गर्न थाल्यो। उसको स्वरूप अब यति धेरै चम्किलो र मनमोहक भएको थियो कि वैकुण्ठका अन्य पार्षदहरू जय विजय र योगीजनहरू पनि उसलाई देखेर आश्चर्यचकित हुन्थे र आदरपूर्वक प्रणाम गर्दथे। साक्षात पूर्ण ब्रह्म भगवान श्रीकृष्णले आफ्नो मनबाट पूर्ण रूपमा प्रसन्न भएर यस पूर्व तिरस्कृत मलमासलाई सृष्टिका अन्य सबै बाह्र महिनाहरू जस्तै वैशाख, कार्तिक, माघ आदि भन्दा श्रेष्ठ, पूजनीय र महान बनाइदिनुभयो। अहिलेसम्म संसारका जीवहरूले यस महिनालाई अशुद्ध मानेर यसको आगमन हुँदा दुःख मनाउँथे, तर भगवानको कृपा भएपछि यो महिना सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरू, ऋषि मुनिहरू र संसारी मानवहरूका लागि अत्यन्तै प्रिय, आदरणीय र कल्याणकारी मास बन्न पुग्यो। यस महिनाको महिमा र वैभवको अगाडि अन्य सबै महिनाहरूको तेज फिक्का साबित भयो, किनकि यसलाई स्वयं भगवान पुरुषोत्तमले आफ्नो नाम र आफ्नो सम्पूर्ण दिव्य सामर्थ्य सुम्पिदिनु भएको थियो।
भगवान नारायणले कथाको प्रवाहलाई अगाडि बढाउँदै देवर्षि नारदलाई भन्नुभयो, हे नारद, अब म तिमीलाई यस इतिहासको अर्को एउटा अत्यन्तै महत्त्वपूर्ण र मर्मस्पर्शी प्रसङ्ग सुनाउँछु, जहाँ भगवान श्रीकृष्णले यस पुरुषोत्तम महिनाको महत्त्वलाई पृथ्वी लोकमा पाण्डवहरूका सामुन्ने प्रकट गर्नुभएको थियो। यो कथा द्वापर युगको समयको हो, जब पाण्डवहरू कौरवहरूद्वारा कपटपूर्ण दृतक्रिया जुवामा छलिएर आफ्नो सम्पूर्ण राज्य ऐश्वर्य दरबार र सुख सुविधा गुमाएर अत्यन्तै कष्टकर अवस्थामा 12 वर्षको वनवास भोगिरहेका थिए। त्यस समयको यो घटना हो। पाण्डवहरू आफ्नै पतिव्रता पत्नी द्रौपदीका साथ काम्यक वन तपोवनमा बसिरहेका थिए। उनीहरूको जीवनमा दुःखको पहाड खसेको थियो। कहाँ राजदरबारको ऐश्वर्य, कहाँ जङ्गलको कडा कन्दमूल र भुइँको बास। उनीहरू 24 घण्टा चिन्ता, मानसिक पीडा र अपमानको आगोमा जलिरहेका थिए। आफ्ना परम भक्त पाण्डवहरूको यस्तो दारुण कष्ट देखेर भक्त वत्सल करुणाका सागर भगवान श्रीकृष्ण उनीहरूलाई भेट्न, उनीहरूको दुःखमा सान्त्वना दिनको लागि विशेष रूपले त्यस काम्यक वनमा प्रकट हुनुभयो। भगवान श्रीकृष्णले जब युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीलाई अत्यन्त मलिन, उदास र चिन्तित अवस्थामा देख्नुभयो, तब उहाँको हृदयमा उनीहरूप्रति असीम करुणा जागृत भयो। उहाँले आफ्ना परम प्रिय सखा अर्जुनतर्फ हेर्दै अत्यन्तै गम्भीर, ओजपूर्ण र आत्मीय स्वरमा भन्नुभयो, हे राजसिंह, हे कुन्ती पुत्र अर्जुन, म तिमीहरूको यो अवस्था देखेर अत्यन्तै दुखी छु। तर तिमीहरूले यो कुरा बुझ्नुपर्छ कि तिमीहरूको यो वर्तमान दुःखको एउटा ठूलो र गुप्त कारण छ, जसलाई तिमीहरूले अझैसम्म पहिचान गर्न सकेका छैनौ। हे अर्जुन, जब तिमीहरू यस तपोवनमा दुःख र शोकको गहिरो सागरमा डुबेर बसिरहेका थियौ, ठिक त्यसै समयमा तिमीहरूको उद्धारको लागि, तिमीहरूलाई आशीर्वाद दिनका लागि साक्षात पुरुषोत्तम मासको शुभ आगमन भएको थियो। यो पुरुषोत्तम महिना अरू कोही नभएर वृन्दावन चन्द्र, मेरो आफ्नै स्वरूपको अत्यन्त प्रिय र प्राणभन्दा प्यारो महिना हो। तर तिमीहरू आफ्नो दुःख, अहंकार र मानसिक अशान्तिमा यति धेरै व्यस्त र अचेत भयो कि तिमीहरूले आफ्नो वनमा आएको त्यस परम पावन दुर्लभ पुरुषोत्तम महिनाको कति पनि आदर सत्कार गरेनौ। तिमीहरूले न त यस महिनामा शास्त्रीय स्नान गर्यौ, न त कुनै दान गर्यौ, न त मेरो आराधना नै गर्यौ। तिमीहरूको अज्ञानताका कारण त्यो पुण्यदायी समय यतिकै अनजानैमा तिमीहरूको जीवनबाट बितेर गयो। भगवान श्रीकृष्णले अर्जुनलाई कालको गति र प्रारब्धको नियम बुझाउँदै अगाडि भन्नुभयो, हे धनञ्जय, यो केवल तिम्रो मात्र कुरा होइन, हस्तिनापुरको राजसभामा बस्ने ठूला ठूला शास्त्रका ज्ञाता, इच्छा मृत्युको वरदान पाएका परम प्रतापी भीष्म पितामह र धनुर्विद्याका आचार्य द्रोणाचार्य जस्ता महापुरुष पनि, जो कौरवहरूको भय, राज्यको मोह र आन्तरिक द्वेषका कारण आफ्ना आँखाहरू बन्द गरेर बसेका थिए, उनीहरूले पनि यस पुरुषोत्तम महिनाको त्यो अलौकिक र गुप्त रहस्यलाई जान्न सकेनन्। उनीहरूको बुद्धिमा पनि मोहको पर्दा लागेको थियो, त्यसैले उनीहरूले यस दिव्य महत्त्वलाई बुझेनन् र तिमीहरूले पनि कौरव प्रतिको भय र द्वेषका कारण यसलाई चिन्न सकेनौ। तिमी त केवल वेदव्यास जीबाट प्राप्त भएको अस्त्र शस्त्रको विद्या र कठिन तपस्या रूपी आराधनामा मात्रै 24 घण्टा लीन भइरह्यौ। हे भयंकर युद्ध कौशल भएका वीर अर्जुन, जब तिमी इन्द्रप्रस्थ गएका थियौ, तब तिम्रो विरह र दुःखले व्याकुल भएका बाँकी पाण्डवहरू र द्रौपदीले पनि यस समय चक्रको दिव्य महत्त्वलाई बुझ्न सकेनन्। कसैले पनि त्यस पावन समयमा धर्मको आचरण गरेनन्। अत हे पाण्डवहरू, अब यस विषयमा धेरै चिन्ता गरेर के फाइदा? जे हुनु थियो त्यो भइसक्यो। हे महाराज युधिष्ठिर, यो कुरा सधैँ स्मरण राख कि यस संसारमा लिने प्रत्येक मनुष्यले आफ्नो प्रारब्ध पूर्वजन्मको कर्मको फल अवश्य नै भोग्नुपर्छ। प्रारब्धको यो नियम अत्यन्तै अकाट्य र ब्रह्माण्डीय छ, जसलाई कसैले पनि बदल्न सक्दैन। मनुष्य आफ्नो जीवनको प्रारब्धदेखि नै जुन सुख, दुःख, भय, चिन्ता वा आनन्द प्राप्त गर्दछ, त्यो सबै उसको पूर्वजन्मको कर्मको लेखाजोखा र भाग्यकै खेल हो।
त्यसैले बुद्धिमान मनुष्यले आफ्नो वर्तमान परिस्थिति देखेर विचलित हुनुहुँदैन र सधैँ भाग्य र ईश्वरीय विधानमाथि नै भरोसा राख्नुपर्दछ। कर्म गर्दै जानुपर्छ र फलको चिन्ता भगवानलाई सुम्पिदिनुपर्छ। भगवान श्री कृष्णले युधिष्ठिर र अर्जुनको तर्फ हेर्दै उनीहरूको मनमा रहेको दुःखको कारणलाई अझ स्पष्ट पार्नको लागि भन्नुभयो, हे पाण्डवहरू, अब म तिमीहरूका सामु तिमीहरूको यो वर्तमान दुःख र द्रौपदीले भोग्नु परेको ठूलो अपमानको अर्को एउटा अत्यन्तै रहस्यमय र गहिरो कारण प्रकट गर्दैछु। यसका पछाडि एउटा प्राचीन इतिहास लुकेको छ। तिमीहरूले यस कथालाई अत्यन्तै ध्यानपूर्वक र एकाग्र चित्त भएर श्रवण गर। हे अर्जुन, यो तिम्री पत्नी द्रौपदी जसले आज जङ्गल जङ्गल भौतारिनु परेको छ, उनी आफ्नो पूर्वजन्ममा एक अत्यन्त भाग्यशाली तपस्वी र श्रेष्ठ ब्राह्मणको पुत्रीको रूपमा जन्मिएकी थिइन्। उनका पिताको नाम मेधावी ऋषि थियो, जो वनमा बसेर कडा तपस्या र शास्त्रको चिन्तन गर्ने गर्दथे। केही काल व्यतीत भएपछि जब ती ब्राह्मण पुत्री बाल्य अवस्था पार गरेर 12 वर्षको उमेरमा प्रवेश गरिन्, तब उनी अत्यन्त सुन्दरी, परम चतुर, गुणवती र बुद्धिमानी देखिन थालिन्। आफ्ना पिताको उनी एकमात्र सन्तान थिइन्, त्यसैले ती कन्या आफ्ना पिताको लागि प्राणभन्दा पनि प्रिय थिइन्। ती ब्राह्मण पुत्री जब आफ्नो छरछिमेक र आश्रमको वरिपरि बस्ने आफ्ना साथीहरूलाई देख्थिन्, जो आफ्नो पति र सन्तानका साथ सुखपूर्ण गृहस्थ जीवनमा बाँचिरहेका हुन्थे, तब उनको बाल सुलभ मनमा पनि पुत्र पौत्र र गृहस्थीको सुख भोग्ने तीव्र इच्छा जागृत हुन थाल्यो। उनी सधैँ एक्लो बसेर विचार गर्ने गर्थिन् कि ओहो, यस संसारमा मेरो पनि कहिले विवाह होला, मलाई पनि यस्ता कुन उपाय वा भाग्यले गर्दा असल गुण भएका पराक्रमी र भाग्यशाली पति प्राप्त होलान्, मलाई परम सुख दिने, मेरो कुलको नाम उच्च राख्ने श्रेष्ठ पुत्रहरू कसरी उत्पन्न होलान्। परन्तु उनको भाग्य प्रारब्धले त उनको यो सुखको योग पहिले नै नष्ट गरिदिएको थियो। उनी आफ्नो मनमा अनेकौं प्रश्नहरू उठाउँदै चिन्तित हुन थालिन्। म के गरौँ? मेरो इच्छा कसरी पूर्ण होला? के म यसको लागि कुनै सिद्ध मुनिको शरणमा जाउँ वा कुनै पवित्र तीर्थस्थलमा गएर कठोर तपस्या गरौँ? मेरो भाग्य यसरी सुतिरहेको छ कि यस संसारमा कुनै पनि यज्ञ वर वा पुरुषले मलाई पत्नीको रूपमा स्वीकार गर्ने इच्छा गरिरहेको छैन। यो कस्तो अचम्म र ठूलो आश्चर्यको कुरा हो कि मेरो भाग्यको अगाडि मेरा परम विद्वान र पण्डित पिता पनि पूर्ण रूपमा मूढ जस्तै बन्नुभएको छ। मेरो विवाहको उपयुक्त उमेर प्राप्त भइसक्दा पनि उहाँले मलाई कुनै राम्रो र सुयोग्य वरको हातमा सुम्पने प्रयास गरिरहनु भएको छैन। हे पाण्डवहरू, ती कन्या सधैँ पतिको विरह र भविष्यको चिन्ताको पीडाले छटपटी रहन्थिन्। उनी मनमा नै भन्थिन्, विवाहित स्त्रीले आफ्नो स्वामी वा पतिबाट जुन सुख र सन्तोष प्राप्त गर्दछिन्, जस्तो कि मेरा सखीहरूले मलाई सुनाउने गर्छन्, त्यो सुख कस्तो हुन्छ मलाई कति पनि थाहा छैन। म त केवल कुमारी अवस्थाको यो अज्ञात पीडा मात्र भोगिरहेको छु। उनको मनमा उठ्ने यस्ता अनेकौं आकुल र व्याकुल बनाउने मनोरथहरू अनि भविष्यको तीव्र चिन्ताका कारण उनकी भाग्यवती माता मेधावी ऋषिकी पत्नी छोरीको विवाह हुन नसकेको दुःख चिन्ताकै कारण धेरै पहिले नै मृत्युको मुखमा परेकी थिइन्। आफ्नी पत्नीको मृत्यु भएपछि र आफ्नी जवान छोरीको विवाहको लागि सुयोग्य वर फेला नपरेका कारण शोक र मोहको भीषण तरङ्गहरूले पीडित भएका ती पिता मेधावी ऋषिराज पनि अत्यन्तै दुखी भए। उनी आफ्नो आश्रम छोडेर छोरीका लागि उपयुक्त वरको खोजीका साथ पृथ्वी लोकमा भौतारिन थाले। उनले अनेकौं नगरहरू, गाउँहरू, आश्रमहरू चाहे, तर ती कन्याको दुर्लभ र पूर्वजन्मको प्रारब्धका कारण कन्यादानका निमित्त उनले चाहे जस्तो योग्य जोडी र वर कतै पनि फेला पार्न सकेनन्। अन्त्यमा आफ्नो मनोरथमा पूर्ण रूपमा निराश र असफल भएर ती ऋषिराज अत्यन्तै भारी र दुखी मन लिएर आफ्नो आश्रममा फर्किए। आफ्नी पुत्रीको यो अनौठो दुर्भाग्य र आफ्नो असफलताका कारण मेधावी ऋषिको शरीरमा एउटा दारुण र अत्यन्त तीव्र भीषण ज्वरोले आक्रमण गर्यो। यो ज्वरो यति भयंकर थियो कि उनको सम्पूर्ण शरीरका अङ्ग अङ्गमा अति सुल तीखो घोचाई जस्तै पीडा हुन थाल्यो।
उनी पीडाले छटपटाउँदै व्याकुल भए। उनको श्वास प्रश्वासको गति तीव्र भयो। उनी आफ्नो शरीरको सन्तुलन गुमाएर लड्दै उड्दै कुनै प्रकारले आफ्नो घरको आँगनसम्म आइपुगे र भुइँमा पछारिए। उनको अवस्था कस्तो देखिन्थ्यो भने जसरी कुनै मनुष्यले अत्याधिक मदिरा पान गर्दछ र आफ्नो होस गुमाएर बेहोस अवस्थालाई प्राप्त गर्दछ, ठिक त्यस्तै गरी ती ऋषिराज अचेत भएर धरतीमा

श्रीकृष्णले अगाडि भन्नुभयो, हे अर्जुन, जब ती मेधावी ऋषि भुइँमाठाले तब उनले आफ्नो अन्तिम समय नजिक आएको महसुस गरेर अत्यन्तै व्याकुल हुँदै आफ्नी परम प्रिय पुत्रीलाई स्मरण गरे। उता ती पुत्री जब आफ्ना पिताको यो भयानक अवस्था देखेर अत्यन्तै डर र भयले काम्दै रुँदै कराउँदै आफ्नो पिताको नजिक आइन्, तबसम्म ती ऋषिराजको प्राण पखेरु उड्ने अवस्था भइसकेको थियो। उनी मृत्युको साक्षात मुखमा पुगिसकेका थिए। दैव युगको यो कस्तो अनौठो र करुण लीला थियो भने, जुन घरमा छोरीको विवाहको उत्सव हुनुपर्ने थियो, जहाँ मङ्गल धुन गुन्जिनु पर्ने थियो, त्यो घर आज कन्यादानको प्रसङ्गबाट उठ्ने सम्पूर्ण महोत्सव र खुसियालीबाट सर्वथा रहित भएको थियो। ती ऋषिराज आफ्नो पूर्वकालको गृहस्थी धर्म र संसारी बन्धनहरूबाट पूर्ण रूपमा विमुख भइसकेका थिए। उनको मनबाट संसारको सम्पूर्ण वासना, मोह र आसक्ति सदाका लागि हटेर गयो। उनले आफ्नो अन्तिम चेतनालाई सम्पूर्ण रूपमा साक्षात सृष्टिपालक श्रीहरि पुरुषोत्तमको चरण कमलमा केन्द्रित गरे। उनले अत्यन्तै मधुर र करुण स्वरमा भगवानको नाम संकीर्तन गर्दै भन्न लागे, हे श्रीकृष्ण, हे गोविन्द, हे हरे, हे मुरारे, हे राधेश, हे दामोदर, हे दीनानाथ, हे ऋषि केशवर, म हजुरको शरणमा आएको छु। हजुरको यो पावन नामलाई म बारम्बार नमस्कार गर्छु। हे प्रभु, यो संसार रूपी समुद्र अत्यन्तै भयानक र अगाध छ, म यसमा डुबिरहेको छु, कृपया गरेर मलाई रक्षा गर्नुहोस्, मलाई आफ्नो परम पद प्रदान गर्नुहोस्। यस प्रकार ती मुनिको मुखबाट अन्तिम समयमा निस्किएका ती परम पवित्र, शुद्ध र भक्तिपूर्ण वचनहरू सुन्ने बित्तिकै वैकुण्ठ लोकबाट भगवानका परम चम्किलो र दिव्य रूप भएका पार्षदहरू अत्यन्त तीव्र गतिमा त्यहाँ प्रकट भए। उनीहरूले ती मेधावी मुनिको जीवात्मालाई अत्यन्तै आदरपूर्वक आफ्नो दिव्य विमानमा विराजमान गराएर साक्षात भगवानको परमधाम वैकुण्ठ लोकतर्फ प्रस्थान गरे। ती ऋषिराजले आफ्नो हरि स्मरणको बलले सहजै मोक्ष प्राप्त गरे। भगवान श्रीकृष्णले द्रौपदीको पूर्वजन्मको त्यो कारुणिक अवस्थाको वर्णन गर्दै भन्नुभयो, हे पाण्डवहरू, जब ती मुनिको प्राण गयो, भगवान श्री विष्णुका पार्षदहरूले जीवात्मालाई लिएर गए, तब ती एक्ली र अनाथ पुत्री आफ्नो पिताको मरण भएको देखेर छाती पिटी पिटी हाय हाय गर्दै जोड जोडले रुन थालिन्। उनी पुरै अचेत जस्तै भइन्। उनले आफ्ना पिताको त्यो निष्प्राण र चिसो देहलाई आफ्नो काखमा राखिन् र अत्यन्तै दारुण विलाप गर्न लागिन्। उनको त्यो आँसु र रुहाई यति धेरै करुणाजनक थियो कि जङ्गलका पशु पन्छीहरू पनि स्तब्ध भए। ती कन्या अत्यन्तै व्याकुल हुँदै मानौ आफ्ना पिता अझै जीवित छन् जस्तो गरी उनको मुखतर्फ हेर्दै भन्न लागिन्, हे पिता, हजुर मलाई यस भयानक सुनसान र हिंसक जनावरहरूले भरिएको जङ्गलमा कसको सहारा, कसको भरोसामा छोडेर एक्लै विष्णु लोकमा प्रस्थान गर्नुभयो। हे तात, अब म हजुर बिना यस संसारमा कसको साथमा रहँला। मेरो यो संसारमा न त कोही दाजुभाइ छन्, न त कोही कुटुम्बी वा नातेदार नै छन्। मेरी ती परम तपस्विनी माता पनि मलाई पहिले नै छोडेर गइसक्नुभयो, जसले मेरो भोजन वस्त्र र सुख दुःखको चिन्ता गर्नुहुन्थ्यो। अब यो अनाथ अवस्थामा म कसरी जीवित रहन सक्छु? मेरो हेरचाह कसले गर्छ? अब म पनि हजुरकै पछि पछि आफ्नो ज्यान दिनेछु। मलाई यो एक्लो जीवन जिउनुको अब कुनै प्रयोजन छैन। ती अनाथ कन्याले यसरी बारम्बार रोएको, छिच्चाएको, विलाप गरेको आवाज जब त्यस वनको वरिपरि रहेका अन्य आश्रममा बस्ने तपस्वी ब्राह्मणहरू र ऋषि मुनिहरूले सुने, तब उनीहरू आफ्नो ध्यान र पूजा छोडेर सोच्न लागे कि ओहो, यो अत्यन्त करुणा र वेदनाले भरिएको स्वरमा यस शान्त तपोवनको बीचमा कसले यसरी विलाप गरिरहेको छ। उनीहरू आवाज आएको दिशातर्फ अगाडि बढे। जब उनीहरू मेधावी ऋषिको आश्रममा पुगे, तब उनीहरूले निश्चय गरे कि यो त हाम्रा परम मित्र मेधावी ऋषिको पुत्री पो रोइरहेकी रहेछन्। त्यहाँ पुग्दा ती वनवासी ऋषिहरूले एउटा अत्यन्तै दुःखद दृश्य देखे।
ती सानी कन्याको काखमा महर्षि मेधावीको मृत शरीर लडिरहेको थियो र कन्याको आँसुले पिताको छाती भिजिरहेको थियो। यो देखेर ती वनमा रहने दयालु मुनि र ऋषिहरूले ती कन्यालाई अनेक प्रकारले सम्झाउने र सान्त्वना दिने प्रयास गरे। त्यसपछि उनीहरूले महर्षि मेधावीको शरीरलाई आफ्नो काँधमा उठाएर पवित्र नदीको किनारमा लगेर शास्त्र र वेदको मर्यादा अनुसार अन्त्येष्टि विधिको तयार गरे, अन्त्येष्टि गरे। भगवान श्री कृष्णले कथाको यस खण्डको अन्त्य गर्दै भन्नुभयो, हे युधिष्ठिर, हे अर्जुन, ती ब्राह्मण पुत्रीले आफ्ना पिताको मृत्युको ठूलो वज्रपातलाई कुनै प्रकारले सहिन्। उनले आफ्नो मनमा गहिरो धैर्य धारण गरिन्। यद्यपि उनी अत्यन्तै गरिब र अनाथ थिइन्, तैपनि उनले आफ्नो शक्ति सामर्थ्य जे जति धन सम्पत्ति आश्रममा उपलब्ध थियो त्यसैको प्रयोग गरेर कति पनि कन्जुसै नगरी आफ्ना दिवंगत पिताको औधर दैहिक क्रिया गरिन्। उनले ब्राह्मणहरूलाई तृप्त गरिन् र पिताको आत्माको शान्तिको लागि प्रार्थना गरिन्। हे पाण्डवहरू, यी सबै घटनाहरू द्रौपदीको पूर्व जन्मको इतिहास हो। यही ब्राह्मण पुत्री नै वर्तमान जन्ममा तिमीहरूको पत्नी द्रौपदीको रूपमा प्रकट भएकी छिन्। उनको जीवनको यो प्रारम्भिक दुःख र पूर्व जन्ममा पुरुषोत्तम मासको अज्ञान अनादर नै उनको यो वर्तमान कष्टको मूल कारण हो। यस कथाको अगाडिको भाग अझै धेरै रहस्यमय र कौतूहलपूर्ण छ, जसलाई म तिमीहरूलाई क्रमशः सुनाउनेछु। महाज्ञानी सुधजीले नैमिषारण्यका ऋषिहरूलाई भन्नुभयो, हे सौनकादि ऋषि मुनिहरू, यस प्रकार भगवान नारायणले देवर्षि नारदलाई र साक्षात भगवान श्रीकृष्णले पाण्डवहरूलाई आठौँ अध्यायको यो परम पावन गोपनीय र शिक्षाप्रद वृत्तान्त सुनाउनु भयो। यो कथा सुन्नाले मात्र पनि मानिसका सबै प्रकारका मानसिक भ्रम र सांसारिक दुःखहरू नष्ट हुन्छन्। अब ऋषिहरूको मनमा यो नयाँ जिज्ञासा उत्पन्न भएको छ कि ती अनाथ ब्राह्मण पुत्रीले पिताको मृत्युपछि कसरी आफ्नो जीवन व्यतीत गरिन्, उनले कुन प्रकारको तपस्या गरिन् र कसरी उनलाई भगवानको दर्शन प्राप्त भयो। यो सम्पूर्ण वृत्तान्त अब आगामी 9 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्नेछु। आजको यो 8 अध्याय यही पूर्ण रूपमा सम्पन्न हुन्छ। जय श्रीमन्नारायण।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। व्यावसायिक सन्देशहरूपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। आदरणीय श्रोता, यस कार्यक्रम भजन प्रवाहमा यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू।

0: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। एफएम अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइ पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए।

0: मिज फार्म हाउस
1: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
0: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
1: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
0: सेमिनार गोष्ठीका लागि उपयुक्त
1: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
0: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
1: सम्पर्क नम्बर
0: 9141470164
1: 9032345
0: 9549528781
2: किन आँखा मिचेको मिचै गरेको
3: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ अरे
3: ए त्यसो भए जोगिन के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर हेर्ने टाढा 20 फिट जति बुझिस्
3: बुझे
2: यसलाई 20-20-20 नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
4: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8 अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह कार्यक्रम भजन प्रवाहमा आदरणीय श्रोता यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू

कार्यक्रम भजन प्रभावको समय आजको लागि पूरा हुन लागेको छ। यस कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त, नमस्कार। यहाँको आजको दिन शुभ रहोस्।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात एफएम अध्यात्म ज्योति 104.8। इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: तैर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 8:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: किलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: सबैतिर हडबल। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: सम्पर्क 9808030007।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
3: सम्पर्क नम्बर
2: 9141470164,
3: 9032345054,
2: 9049527781।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

हवस्त आदरणीय श्रोता, प्रस्तुति भजनका साथसाथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। नमस्कार।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

बुधगन बरसहि सुमन सिहाई, देखत गिरिबन बिहग मृग

0: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
1: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
0: त्यसैले
1: शुद्धता नै खोजौँ।
2: जेजे ज्वेलर्स
3: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
5: कोइले अइया एका तिर कोइले अर्को तिर दुखाइले जिन्दगीमा जहिले पनि तिर
6: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
5: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
6: अर्थोबुस्ट प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।

0: सुर समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ले बनेको यो लैक्सेटिव ग्रैन्युल्स ले अब मेरो पेटलाई सहज बनाएको छ। बिहान को शुरुआत हल्का महसुस सँग हुन्छ।
1: आफ्नै
2: फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164
2: 9032454
1: 9049528781।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: FM अध्यात्म ज्योति शांति रेडियो।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048.

0: FM is a 104.8 megahertz.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: बेल छुच्चे पाटी।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौ।
5: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
8: FM AJ 104.8

1048.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

Silver Palace.

0: सिल्भर प्यालेस
1: धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर,
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
3: साउजी, मलाई एक बोरा भान्सा घर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
5: स्वाद मात्र होइन प्रेम पस्कने।
6: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR-Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। SR-Lax, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। SR-Lax नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस,
8: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9832545
7: 98 49 5 28 7 81।

104.8.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048. Take

0: 104.8.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, श्री आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: माताजी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
3: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

0: 104.8.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल फोन 42 23 745 र 42 33 556
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: 248.
1: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासूआमा गाउँबाट आउनु भएको खाना खान पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय

0: जय माता दी गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़, जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032445054,
3: 9849528781।

आदरणीय श्रोता सुन रहे हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

104.8.

0: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत दुई दशक देखि। त्यसैले त हामी गर्व गर्छौ किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबास सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ।
4: त्यसैले शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411 98026788।
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
10: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
11: जाडो भएपछि लगाउनु परेन त।
10: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
11: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
10: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
12: One oh four eight.

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: One oh four eight.

0: 104.8.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
5: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
6: क्याप्टेन रेग्मीज फार्म हाउस
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस
7: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
7: सम्पर्क नम्बर
6: 9141470161
7: 9032445
6: 98975878

104.8.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: 1048.
1: Sit

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

trumpet. The trumpet. Mambo number 5.

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ।
1: सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुजुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444534।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट, एउटै छानामुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट, धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227445 4235 56।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

right now.

Right now. You are in tune with FMEG. 104.8 MHz.

0: 104.8.
1: We'll be right back.

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: FM 104.8 MHz.
1: For you, in fact, coming up next up.
0: FM 104.8 MHz.

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर पैलेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर पैलेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अध्यात्म ज्योति 104.8 MHz।
1: एफएमएजे 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अध्यात्म ज्योति 104.8 MHz।
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना

0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएम एजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ, त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ, फोन नम्बर 4237454 4237454, शाखा शुक्रपथ विशाल बजारको अगाडि।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: एफएमएजेएक्सए 4.8 मेगाहर्जमा यहाँ रोयले मनोरञ्जन लिँदै हुनुहुन्छ केही हिन्दी पप गानहरूबाट।
1: I'm sorry, kids. I got a sore throat.
2: Come on! Please,
1: oh, all right. But don't shout. Boom, Mathmar!

0: 봐.
1: 와우, 와.
0: 자오나 자오.
1: 아우타 아우. 스트레스 테일러링.
0: Yeah, baby, yeah.
2: Silver State. सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम.
3: Silver State. यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि. त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ.
2: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू.
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि. फोन नम्बर 4227 45 43 35 56.

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98020 76888।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सबैतिर हडबल। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9841470164,
6: 9032345054,
5: 9049528781।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।

0: साठी
1: अन्ठानब्बे शून्य बत्तीस पैतालिस चौन्न
0: अन्ठानब्बे उन्चास पाँच अठाइस सात एकासी.
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो.
3: अठासी
2: जेजे ज्वेलर्स शुद्धताको पहिचान.
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है.
5: जाडो भएपछि लगाउनु परेन त.
4: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि.
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि.
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिल्यै जिउ तातो राख्छ. पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ.
6: FM AJ 104.8 MHz.

104.8.

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: एफएमएजे 104.8 मेगाहर्जमा अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही सदाबहार हिन्दी फिल्मी गीतहरूबाट।
1: संग दिल ए तंग दिल

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
3: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

कुछ कुछ कुछ कुछ कुछ प्यार करूंगी।

FM AZ 104.8 MHz.

0: हानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
5: क्याप्टेन रेग्मीज फार्म हाउस
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस
6: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
6: सम्पर्क नम्बर
5: 9141470161
6: 9032454
5: 9849528781
7: स्वेटर ज्याकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
8: जाडो भएपछि लगाउनु परेन त
7: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
8: ह्या एक दुई दिन मात्र त हो नि पछि त कामै गर्दैन नि
7: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
4: जाडो भएपछि लगाउनु परेन त?
3: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
4: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
3: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ, जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल बैंक सँगै

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: FM अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: गोल्ड पैलेस शुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्रेष्ठ टेलरिंग
2: चीर परिचे यहाँ श्रेष्ठ टेलरिंग।
3: कैप्टन रेग्मीज फार्म हाउस
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
4: सम्पर्क नम्बर
3: 9141470164
4: 9032445581
3: 9849578781।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति संध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति सङ्गीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 स्टुडियोको टेलिफोन नम्बर 4525401 फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।

0: तैर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9808786।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोना स्टीम चामल स्वाद र संतुष्टि को लागि

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9808300007।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032445054,
7: 9849527881।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म।

0: सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म चरणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी श्री पुरुषोत्तम मासको आठौं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको आठौं अध्याय।

नैमिषारण्यको परम पावन पवित्र र अलौकिक तपोभूमिमा व्यासजीका परम प्रिय परम पूजनीय अनि योग्य शिष्य महाज्ञानी सुतजीले सौनक आदि 80,000 ऋषि मुनिहरूको विशाल सभालाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे परम तपस्वी साधनारत र एकाग्र चित्त भएका ऋषि श्रेष्ठहरू, हजुरहरूले जुन गम्भीरता र भक्ति भावका साथ यो परम गोपनीय तथा मोक्ष प्रदायक पुरुषोत्तम मास महात्म्यको कथा श्रवण गरिरहनु भएको छ, यसले सम्पूर्ण चराचर जगतको कल्याण गर्नेछ। अब म कथाको त्यो अलौकिक र रहस्यमय खण्ड प्रस्तुत गर्न गइरहेको छु जहाँ ब्रह्माण्डका दुई महान चेतनाहरू अर्थात् देवर्षि नारद र साक्षात भगवान नारायणका बीच अत्यन्त गम्भीर संवाद भएको थियो। हजुरहरू सबैले आफ्नो अन्तकरण सर्वथा एकाग्र बनाएर यस पावन कथाको रसपान गर्नुहोस्। सुतजीले भन्नुभयो, हे तपोधनहरू, जब बद्रिकाश्रमको पावन हिम श्रृङ्खलामा विराजमान रहनुभएका सृष्टिपालक सनातन पुरुष भगवान नारायणले सातौं अध्यायको त्यो परम दिव्य अलौकिक र हृदय स्पर्शी वृत्तान्त समाप्त गर्नुभयो, तब त्यहाँ उपस्थित हुनुभएका देवर्षि नारदको मनमा एउटा अभूतपूर्व र गहिरो आध्यात्मिक आनन्दको उदय भयो। साक्षात गोलोकाधिपति भगवान श्रीकृष्णले कसरी मलमासको सम्पूर्ण कष्ट तिरस्कार मलिनता र अनाथपनलाई सदाका लागि मेटाई उसलाई आफ्नो नाम रूप ऐश्वर्य र पराक्रम प्रदान गरेर पुरुषोत्तम मासको रूपमा ब्रह्माण्डकै सर्वश्रेष्ठ महिना बनाउनु भए भन्ने कुरा सुनेर नारदजीको रोम रोम पुलकित भएको थियो। उहाँका नेत्रहरूबाट प्रेमाश्रु बगिरहेका थिए र उहाँको हातमा रहेको महती बीडाबाट स्वतः नारायण नारायणको मधुर ध्वनि गुन्जायमान भइरहेको थियो। परन्तु देवर्षि नारद त संसारका समस्त जीवहरूको उद्धारको लागि सधैँ भ्रमण गरिरहने र ज्ञानको खोजीमा लागिरहने परम निष्काम सन्त हुनुहुन्छ। उहाँको मनमा कथाको अगाडिको घटनाक्रम बुझ्ने तीव्र इच्छा र एउटा नयाँ आध्यात्मिक जिज्ञासा उत्पन्न भयो। उहाँले आफ्ना दुवै हात जोडेर शिर झुकाई अत्यन्तै नम्रता आदर र विनयका साथ भगवान नारायणको चरण कमलमा दण्डवत प्रणाम गर्नुभयो। त्यसपछि उहाँले मधुर र गदगद स्वरमा प्रश्न गर्न थाल्नुभयो, ओहो हे प्रभु, हे जगन्निवास, हे लक्ष्मीपते, हजुरको मुखारविन्दबाट निस्किएको यो परम पावन अमृतमय वाणी सुनेर मेरा कर्णहरू तृप्त भएका छन्। मेरो अज्ञानताको अन्धकार नष्ट भएको छ, तर मेरो मनमा एउटा ठूलो कौतूहलता र कौतूहल अझै बाँकी छ। जब लक्ष्मीपति भगवान विष्णुले गोलोक धाममा श्रीकृष्णको मुखारविन्दबाट त्यो अभूतपूर्व वरदान प्राप्त गर्नुभयो र त्यो नयाँ रूप पाएको पुरुषोत्तम मासको हात समातेर पुनः वैकुण्ठ धामतर्फ प्रस्थान गर्नुभयो, तब त्यसपछि वैकुण्ठ लोकमा के घटनाहरू घटे, भगवान श्री विष्णु र त्यस दिव्य पुरुषोत्तम मासको सम्बन्ध कस्तो रह्यो? हे कृपालु नारायण, भगवान हरिको यो अलौकिक वृत्तान्त उहाँको लीला र चरित्र संसारका सबै जीवहरूका लागि परम कल्याणकारी मङ्गलकारी र दुःख निवारक छ। त्यसैले कृपा गरेर म माथि करुणा गरी वैकुण्ठ फर्केपछिको त्यो सम्पूर्ण वृत्तान्त मलाई विस्तारपूर्वक बताइदिनुहोस्, म यो सुन्न अत्यन्तै उत्सुक छु। सुतजीले ऋषिहरूलाई भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, जब देवर्षि नारदले संसारको हित चिताएर यस्तो निष्कपट र सुन्दर प्रश्न राख्नुभयो, तब साक्षात भगवान नारायणको मुखमण्डलमा सम्पूर्ण जगतलाई आनन्द र शीतलता प्रदान गर्ने एउटा अलौकिक मन्द र दिव्य मुस्कान छायो। उहाँ देवर्षिको यो भक्तिपूर्ण जिज्ञासा देखेर अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले आफ्ना दुवै नेत्रहरू खोलेर करुणाको वर्षा गर्दै नारदजीलाई सम्बोधन गर्न थाल्नुभयो र जुन वचनहरू भन्नुभयो ती सम्पूर्ण ब्रह्माण्डलाई आनन्दित बनाउने खालका थिए। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, सुन, तिमीले अत्यन्तै सुन्दर र रहस्यमय प्रश्न सोधेका छौ। जब लक्ष्मीपति भगवान विष्णुले गोलोकका स्वामी श्रीकृष्णको परम आदेश र वरदान प्राप्त गरिसकेपछि
परम आदेश र वरदान प्राप्त गरिसकेपछि त्यस परम चम्किलो नयाँ नाम लिएर रूप पाएको दिव्य पुरुषोत्तम मासलाई साथमा लिएर आफ्नो परमधाम वैकुण्ठ लोकमा पुग्नुभयो। तब वैकुण्ठको वातावरण एउटा छुट्टै अलौकिक उत्सवमा परिणत भयो। भगवान विष्णुले त्यस अधिक मासलाई, जसलाई पहिले संसारले मलमास भनेर घृणा गर्दथ्यो, आफ्नो परमधाममा, आफ्नो अत्यन्तै नजिक, आफ्नो पावन सानिध्यमा वासस्थान प्रदान गर्नुभयो। त्यस समयदेखि त्यो अधिक मास वैकुण्ठ लोकमा बसेर अत्यन्तै अपार आनन्द, सुख र परम वैभवको अनुभूति गर्न थाल्यो। उसको मनमा रहेका पुराना सबै घाउहरू, अपमानका कतिपय यादहरू र हीनताको भावन सोही क्षण सदाको लागि मेटिएर गयो। ऊ वैकुण्ठ धामको दिव्य वातावरणमा साक्षात भगवान विष्णु र लक्ष्मीजीको छत्र छायामा रहेर भगवानका अनेकौं अलौकिक अवतारहरू र लीलाहरूका साथ दिव्य क्रीडा गर्न थाल्यो। उसको स्वरूप अब यति धेरै चम्किलो र मनमोहक भएको थियो कि वैकुण्ठका अन्य पार्षदहरू, जय विजय र योगीजनहरू पनि उसलाई देखेर आश्चर्यचकित हुन्थे र आदरपूर्वक प्रणाम गर्दथे। साक्षात पूर्ण ब्रह्म भगवान श्री कृष्णले आफ्नो मनबाट पूर्ण रूपमा प्रसन्न भएर यस पूर्व तिरस्कृत मलमासलाई सृष्टिका अन्य सबै बाह्र महिनाहरू जस्तै वैशाख, कार्तिक, माघ आदि भन्दा श्रेष्ठ, पूजनीय र महान बनाइदिनुभयो। अहिलेसम्म संसारका जीवहरूले यस महिनालाई अशुद्ध मानेर यसको आगमन हुँदा दुःख मनाउँथे, तर भगवानको कृपा भएपछि यो महिना सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरू, ऋषि मुनिहरू र संसारी मानवहरूका लागि अत्यन्तै प्रिय, आदरणीय

अब म तिमीलाई यस इतिहासको अर्को एउटा अत्यन्तै महत्वपूर्ण र मर्मस्पर्शी प्रसंग सुनाउँछु, जहाँ भगवान श्री कृष्णले यस पुरुषोत्तम महिनाको महत्वलाई पृथ्वी लोकमा पाण्डवहरूका सामुन्ने प्रकट गर्नुभएको थियो। यो कथा द्वापर युगको समयको हो, जब पाण्डवहरू कौरवहरूद्वारा कपटपूर्ण दृतक्रिया जुवामा छलिएर आफ्नो सम्पूर्ण राज्य ऐश्वर्य दरबार र सुख सुविधा गुमाएर अत्यन्तै कष्टकर अवस्थामा 12 वर्षको वनवास भोगिरहेका थिए। त्यस समयको यो घटना हो। पाण्डवहरू आफ्नै पतिव्रता पत्नी द्रौपदीका साथ काम्यक वन तपोवनमा बसिरहेका थिए। उनीहरूको जीवनमा दुःखको पहाड खसेको थियो। कहाँ राजदरबारको ऐश्वर्य, कहाँ जङ्गलको कडा कन्दमूल र भुइँको बास। उनीहरू 24 घण्टा चिन्ता, मानसिक पीडा र अपमानको आगोमा जलिरहेका थिए। आफ्ना परम भक्त पाण्डवहरूको यस्तो दारुण कष्ट देखेर भक्त वत्सल करुणाका सागर भगवान श्रीकृष्ण उनीहरूलाई भेट्न, उनीहरूको दुःखमा सान्त्वना दिनका लागि विशेष रूपले त्यस काम्यक वनमा प्रकट हुनुभयो। भगवान श्रीकृष्णले जब युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीलाई अत्यन्त मलिन, उदास र चिन्तित अवस्थामा देख्नुभयो, तब उहाँको हृदयमा उनीहरूप्रति असीम करुणा जागृत भयो। उहाँले आफ्ना परम प्रिय सखा अर्जुनतर्फ हेर्दै अत्यन्तै गम्भीर, ओजपूर्ण र आत्मीय स्वरमा भन्नुभयो, हे राजसिंह, हे कुन्ती पुत्र अर्जुन, म तिमीहरूको यो अवस्था देखेर अत्यन्तै दुखी छु। तर तिमीहरूले यो कुरा बुझ्नुपर्छ कि तिमीहरूको यो वर्तमान दुःखको एउटा ठूलो र गुप्त कारण छ, जसलाई तिमीहरूले अझैसम्म पहिचान गर्न सकेका छैनौ। हे अर्जुन, जब तिमीहरू यस तपोवनमा दुःख र शोकको गहिरो सागरमा डुबेर बसिरहेका थियौ, ठिक त्यसै समयमा तिमीहरूको उद्धारको लागि, तिमीहरूलाई आशीर्वाद दिनका लागि साक्षात पुरुषोत्तम मासको शुभ आगमन भएको थियो। यो पुरुषोत्तम महिना अरू कोही नभएर वृन्दावन चन्द्र मेरो आफ्नै स्वरूपको अत्यन्त प्रिय र प्राणभन्दा प्यारो महिना हो। तर तिमीहरू आफ्नो दुःख, अहंकार र मानसिक अशान्तिमा यति धेरै व्यस्त र अचेत भयो कि तिमीहरूले आफ्नो वनमा आएको त्यस परम पावन दुर्लभ पुरुषोत्तम महिनाको कति पनि आदर सत्कार गरेनौ। तिमीहरूले न त यस महिनामा शास्त्रीय स्नान गर्यौ, न त कुनै दान गर्यौ, न त मेरो आराधना नै गर्यौ। तिमीहरूको अज्ञानताका कारण त्यो पुण्यदायी समय यतिकै अनजानैमा तिमीहरूको जीवनबाट बितेर गयो। भगवान श्रीकृष्णले अर्जुनलाई कालको गति र प्रारब्धको नियम बुझाउँदै अगाडि भन्नुभयो, हे धनञ्जय, यो केवल तिम्रो मात्र कुरा होइन, हस्तिनापुरको राजसभामा बस्ने ठूला ठूला शास्त्रका ज्ञाता, इच्छा मृत्युको वरदान पाएका परम प्रतापी भीष्म पितामह र धनुर्विद्याका आचार्य द्रोणाचार्य जस्ता महापुरुष पनि, जो कौरवहरूको भय, राज्यको मोह र आन्तरिक द्वेषका कारण आफ्ना आँखाहरू बन्द गरेर बसेका थिए, उनीहरूले पनि यस पुरुषोत्तम महिनाको त्यो अलौकिक र गुप्त रहस्यलाई जान्न सकेनन्। उनीहरूको बुद्धिमा पनि मोहको पर्दा लागेको थियो, त्यसैले उनीहरूले यस दिव्य महत्त्वलाई बुझेनन् र तिमीहरूले पनि कौरव प्रतिको भय र द्वेषका कारण यसलाई चिन्न सकेनौ। तिमी त केवल वेदव्यासजीबाट प्राप्त भएको अस्त्र शस्त्रको विद्या र कठिन तपस्या रूपी आराधनामा मात्रै 24 घण्टा लीन भइरह्यौ। हे भयंकर युद्ध कौशल भएका वीर अर्जुन, जब तिमी इन्द्रप्रस्थ गएका थियौ, तब तिम्रो विरह र दुःखले व्याकुल भएका बाँकी पाण्डवहरू र द्रौपदीले पनि यस समय चक्रको दिव्य महत्त्वलाई बुझ्न सकेनन्। कसैले पनि त्यस पावन समयमा धर्मको आचरण गरेनन्। अत हे पाण्डवहरू, अब यस विषयमा धेरै चिन्ता गरेर के फाइदा? जे हुनु थियो त्यो भइसक्यो। हे महाराज युधिष्ठिर, यो कुरा सधैँ स्मरण राख कि यस संसारमा लिने प्रत्येक मनुष्यले आफ्नो प्रारब्ध पूर्वजन्मको कर्मको फल अवश्य नै भोग्नुपर्छ। प्रारब्धको यो नियम अत्यन्तै अकाट्य र ब्रह्माण्डीय छ, जसलाई कसैले पनि बदल्न सक्दैन। मनुष्य आफ्नो जीवनको प्रारब्धदेखि नै जुन सुख, दुःख, भय, चिन्ता वा आनन्द प्राप्त गर्दछ, त्यो सबै उसको पूर्वजन्मको कर्मको लेखाजोखा र भाग्यकै खेल हो। त्यसैले बुद्धिमान मनुष्यले आफ्नो वर्तमान परिस्थिति देखेर विचलित हुनु हुँदैन र सधैँ भाग्य र ईश्वरीय विधानमाथि नै भरोसा राख्नुपर्दछ। कर्म गर्दै जानुपर्छ र फलको चिन्ता

भगवानलाई सुम्पिदिनुपर्छ। भगवान श्रीकृष्णले युधिष्ठिर र अर्जुनको तर्फ हेर्दै उनीहरूको मनमा रहेको दुःखको कारणलाई अझ स्पष्ट पार्नको लागि भन्नुभयो, हे पाण्डवहरू, अब म तिमीहरूका सामु तिमीहरूको यो वर्तमान दुःख र द्रौपदीले भोग्नु परेको ठूलो अपमानको अर्को एउटा अत्यन्त रहस्यमय र गहिरो कारण प्रकट गर्दैछु। यसका पछाडि एउटा प्राचीन इतिहास लुकेको छ। तिमीहरूले यस कथालाई अत्यन्तै ध्यानपूर्वक र एकाग्र चित्त भएर श्रवण गर। हे अर्जुन, यो तिम्री पत्नी द्रौपदी जसले आज जङ्गल जङ्गल भौतारिनु परेको छ, उनी आफ्नो पूर्वजन्ममा एक अत्यन्त भाग्यशाली तपस्वी र श्रेष्ठ ब्राह्मणको पुत्रीको रूपमा जन्मिएकी थिइन्। उनका पिताको नाम मेधावी ऋषि थियो, जो वनमा बसेर कडा तपस्या र शास्त्रको चिन्तन गर्ने गर्दथे। केही काल व्यतीत भएपछि जब ती ब्राह्मण पुत्री बाल्य अवस्था पार गरेर 12 वर्षको उमेरमा प्रवेश गरिन्, तब उनी अत्यन्त सुन्दरी, परम चतुर, गुणवती र बुद्धिमानी देखिन थालिन्। आफ्ना पिताको उनी एकमात्र सन्तान थिइन्, त्यसैले ती कन्या आफ्ना पिताको लागि प्राणभन्दा पनि प्रिय थिइन्। ती ब्राह्मण पुत्री जब आफ्नो छरछिमेक र आश्रमको वरिपरि बस्ने आफ्ना साथीहरूलाई देख्थिन्, जो आफ्नो पति र सन्तानका साथ सुखपूर्ण गृहस्त जीवनमा बाँचिरहेका हुन्थे, तब उनको बाल सुलभ मनमा पनि पुत्र पौत्र र गृहस्थीको सुख भोग्ने तीव्र इच्छा जागृत हुन थाल्यो। उनी सधैँ एक्लो बसेर विचार गर्ने गर्थिन् कि ओहो, यस संसारमा मेरो पनि कहिले विवाह होला, मलाई पनि यस्ता कुन उपाय वा भाग्यले गर्दा असल गुण भएका पराक्रमी र भाग्यशाली पति प्राप्त होलान्, मलाई परम सुख दिने, मेरो कुलको नाम उच्च राख्ने श्रेष्ठ पुत्रहरू कसरी उत्पन्न होलान्। परन्तु उनको भाग्य प्रारब्धले त उनको यो सुखको योग पहिले नै नष्ट गरिदिएको थियो। उनी आफ्नो मनमा अनेकौं प्रश्नहरू उठाउँदै चिन्तित हुन थालिन्। म के गरौँ? मेरो इच्छा कसरी पूर्ण होला? के म यसको लागि कुनै सिद्ध मुनिको शरणमा जाउँ वा कुनै पवित्र तीर्थस्थलमा गएर कठोर तपस्या गरौँ? मेरो भाग्य यसरी सुतिरहेको छ कि यस संसारमा कुनै पनि यज्ञ वर वा पुरुषले मलाई पत्नीको रूपमा स्वीकार गर्ने इच्छा गरिरहेको छैन। यो कस्तो अचम्म र ठूलो आश्चर्यको कुरा हो कि मेरो भाग्यको अगाडि मेरा परम विद्वान र पण्डित पिता पनि पूर्ण रूपमा मूढ जस्तै बन्नुभएको छ। मेरो विवाहको उपयुक्त उमेर प्राप्त भइसक्दा पनि उहाँले मलाई कुनै राम्रो र सुयोग्य वरको हातमा सुम्पने प्रयास गरिरहनु भएको छैन। हे पाण्डवहरू, ती कन्या सधैँ पतिको विरह र भविष्यको चिन्ताको पीडाले छटपटी रहन्थिन्। उनी मनमा नै भन्थिन्, विवाहित स्त्रीले आफ्नो स्वामी वा पतिबाट जुन सुख र सन्तोष प्राप्त गर्दछिन्, जस्तो कि मेरा सखीहरूले मलाई सुनाउने गर्छन्, त्यो सुख कस्तो हुन्छ मलाई कति पनि थाहा छैन। म त केवल कुमारी अवस्थाको यो अज्ञात पीडा मात्र भोगिरहेको छु। उनको मनमा उठ्ने यस्ता अनेकौं आकुल र व्याकुल बनाउने मनोरथहरू अनि भविष्यको तीव्र चिन्ताका कारण उनकी भाग्यवती माता मेधावी ऋषिकी पत्नी छोरीको विवाह हुन नसकेको दुःख चिन्ताकै कारण धेरै पहिले नै मृत्युको मुखमा परेकी थिइन्। आफ्नी पत्नीको मृत्यु भएपछि र आफ्नी जवान छोरीको विवाहको लागि सुयोग्य वर फेला नपरेका कारण शोक र मोहको भीषण तरङ्गहरूले पीडित भएका ती पिता मेधावी ऋषिराज पनि अत्यन्तै दुखी भए। उनी आफ्नो आश्रम छोडेर छोरीका लागि उपयुक्त वरको खोजीका साथ पृथ्वी लोकमा भौतारिन थाले। उनले अनेकौं नगरहरू, गाउँहरू, आश्रमहरू चाहे, तर ती कन्याको दुर्लभ र पूर्वजन्मको प्रारब्धका कारण कन्यादानका निमित्त उनले चाहे जस्तो योग्य जोडी र वर कतै पनि फेला पार्न सकेनन्। अन्त्यमा आफ्नो मनोरथमा पूर्ण रूपमा निराश र असफल भएर ती ऋषिराज अत्यन्तै भारी र दुखी मन लिएर आफ्नो आश्रममा फर्किए। आफ्नी पुत्रीको यो अनौठो दुर्भाग्य र आफ्नो असफलताका कारण मेधावी ऋषिको शरीरमा एउटा दारुण र अत्यन्त तीव्र भीषण ज्वरोले आक्रमण गर्यो। यो ज्वरो यति भयंकर थियो कि उनको सम्पूर्ण शरीरका अङ्ग अङ्गमा अति सुल तीखो घोचाई जस्तै पीडा हुन थाल्यो।
उनी पीडाले छटपटाउँदै व्याकुल भए। उनको श्वास प्रश्वासको गति तीव्र भयो। उनी आफ्नो शरीरको सन्तुलन गुमाएर लड्दै उड्दै कुनै प्रकारले आफ्नो घरको आँगनसम्म आइपुगे र भुइँमा पछारिए। उनको अवस्था कस्तो देखिन्थ्यो भने जसरी कुनै मनुष्यले अत्याधिक मदिरा पान गर्दछ र आफ्नो होस गुमाएर बेहोस अवस्थालाई प्राप्त गर्दछ, ठिक त्यस्तै गरी ती ऋषिराज अचेत भएर धरतीमा

भगवान श्रीकृष्णले अगाडि भन्नुभयो, हे अर्जुन, जब ती मेधावी ऋषि भुइँमाठाले तब उनले आफ्नो अन्तिम समय नजिक आएको महसुस गरेर अत्यन्तै व्याकुल हुँदै आफ्नी परम प्रिय पुत्रीलाई स्मरण गरे। उता ती पुत्री जब आफ्ना पिताको यो भयानक अवस्था देखेर अत्यन्तै डर र भयले काम्दै रुँदै कराउँदै आफ्नो पिताको नजिक आइन्, तबसम्म ती ऋषिराजको प्राण पखेरु उड्ने अवस्था भइसकेको थियो। उनी मृत्युको साक्षात मुखमा पुगिसकेका थिए। दैव युगको यो कस्तो अनौठो र करुण लीला थियो भने, जुन घरमा छोरीको विवाहको उत्सव हुनुपर्ने थियो, जहाँ मङ्गल धुन गुन्जिनु पर्ने थियो, त्यो घर आज कन्यादानको प्रसङ्गबाट उठ्ने सम्पूर्ण महोत्सव र खुसियालीबाट सर्वथा रहित भएको थियो। ती ऋषिराज आफ्नो पूर्वकालको गृहस्थी धर्म र संसारी बन्धनहरूबाट पूर्ण रूपमा विमुख भइसकेका थिए। उनको मनबाट संसारको सम्पूर्ण वासना, मोह र आसक्ति सदाका लागि हटेर गयो। उनले आफ्नो अन्तिम चेतनालाई सम्पूर्ण रूपमा साक्षात सृष्टिपालक श्रीहरि पुरुषोत्तमको चरण कमलमा केन्द्रित गरे। उनले अत्यन्तै मधुर र करुण स्वरमा भगवानको नाम संकीर्तन गर्दै भन्न लागे, हे श्रीकृष्ण, हे गोविन्द, हे हरे, हे मुरारे, हे राधेश, हे दामोदर, हे दीनानाथ, हे ऋषि केशवर, म हजुरको शरणमा आएको छु। हजुरको यो पावन नामलाई म बारम्बार नमस्कार गर्छु। हे प्रभु, यो संसार रूपी समुद्र अत्यन्तै भयानक र अगाध छ, म यसमा डुबिरहेको छु, कृपया गरेर मलाई रक्षा गर्नुहोस्, मलाई आफ्नो परम पद प्रदान गर्नुहोस्। यस प्रकार ती मुनिको मुखबाट अन्तिम समयमा निस्किएका ती परम पवित्र, शुद्ध र भक्तिपूर्ण वचनहरू सुन्ने बित्तिकै वैकुण्ठ लोकबाट भगवानका परम चम्किलो र दिव्य रूप भएका पार्षदहरू अत्यन्त तीव्र गतिमा त्यहाँ प्रकट भए। उनीहरूले ती मेधावी मुनिको जीवात्मालाई अत्यन्तै आदरपूर्वक आफ्नो दिव्य विमानमा विराजमान गराएर साक्षात भगवानको परमधाम वैकुण्ठ लोकतर्फ प्रस्थान गरे। ती ऋषिराजले आफ्नो हरि स्मरणको बलले सहजै मोक्ष प्राप्त गरे। भगवान श्रीकृष्णले द्रौपदीको पूर्वजन्मको त्यो कारुणिक अवस्थाको वर्णन गर्दै भन्नुभयो, हे पाण्डवहरू, जब ती मुनिको प्राण गयो, भगवान श्री विष्णुका पार्षदहरूले जीवात्मालाई लिएर गए, तब ती एक्ली र अनाथ पुत्री आफ्नो पिताको मरण भएको देखेर छाती पिटी पिटी हाय हाय गर्दै जोड जोडले रुन थालिन्। उनी पुरै अचेत जस्तै भइन्। उनले आफ्ना पिताको त्यो निष्प्राण र चिसो देहलाई आफ्नो काखमा राखिन् र अत्यन्तै दारुण विलाप गर्न लागिन्। उनको त्यो आँसु र रुहाई यति धेरै करुणाजनक थियो कि जङ्गलका पशु पन्छीहरू पनि स्तब्ध भए। ती कन्या अत्यन्तै व्याकुल हुँदै मानौ आफ्ना पिता अझै जीवित छन् जस्तो गरी उनको मुखतर्फ हेर्दै भन्न लागिन्, हे पिता, हजुर मलाई यस भयानक सुनसान र हिंसक जनावरहरूले भरिएको जङ्गलमा कसको सहारा, कसको भरोसामा छोडेर एक्लै विष्णु लोकमा प्रस्थान गर्नुभयो? हे तात, अब म हजुर बिना यस संसारमा कसको साथमा रहँला? मेरो यो संसारमा न त कोही दाजुभाइ छन्, न त कोही कुटुम्बी वा नातेदार नै छन्। मेरी ती परम तपस्विनी माता पनि मलाई पहिले नै छोडेर गइसक्नुभयो, जसले मेरो भोजन वस्त्र र सुख दुःखको चिन्ता गर्नुहुन्थ्यो। अब यो अनाथ अवस्थामा म कसरी जीवित रहन सक्छु? मेरो हेरचाह कसले गर्छ? अब म पनि हजुरकै पछि पछि आफ्नो ज्यान दिनेछु। मलाई यो एक्लो जीवन जिउनुको अब कुनै प्रयोजन छैन। ती अनाथ कन्याले यसरी बारम्बार रोएको, छिच्याएको, विलाप गरेको आवाज जब त्यस वनको वरिपरि रहेका अन्य आश्रममा बस्ने तपस्वी ब्राह्मणहरू र ऋषि मुनिहरूले सुने, तब उनीहरू आफ्नो ध्यान र पूजा छोडेर सोच्न लागे कि ओहो, यो अत्यन्त करुणा र वेदनाले भरिएको स्वरमा यस शान्त तपोवनको बीचमा कसले यसरी विलाप गरिरहेको छ? उनीहरू आवाज आएको दिशातर्फ अगाडि बढे। जब उनीहरू मेधावी ऋषिको आश्रममा पुगे, तब उनीहरूले निश्चय गरे कि यो त हाम्रा परम मित्र मेधावी ऋषिको पुत्री पो रोइरहेकी रहेछन्। त्यहाँ पुग्दा ती वनवासी ऋषिहरूले एउटा अत्यन्तै दुःखद दृश्य देखे।
ती सानी कन्याको काखमा महर्षि मेधावीको मृत शरीर लडिरहेको थियो र कन्याको आँसुले पिताको छाती भिजिरहेको थियो। यो देखेर ती वनमा रहने दयालु मुनि र ऋषिहरूले ती कन्यालाई अनेक प्रकारले सम्झाउने र सान्त्वना दिने प्रयास गरे। त्यसपछि उनीहरूले महर्षि मेधावीको शरीरलाई आफ्नो काँधमा उठाएर पवित्र नदीको किनारमा लगेर शास्त्र र वेदको मर्यादा अनुसार अन्त्येष्टि विधिको तयार गरे, अन्त्येष्टि गरे। भगवान श्री कृष्णले कथाको यस खण्डको अन्त्य गर्दै भन्नुभयो, हे युधिष्ठिर, हे अर्जुन, ती ब्राह्मण पुत्रीले आफ्ना पिताको मृत्युको ठूलो वज्रपातलाई कुनै प्रकारले सहिन्। उनले आफ्नो मनमा गहिरो धैर्य धारण गरिन्। यद्यपि उनी अत्यन्तै गरिब र अनाथ थिइन्, तैपनि उनले आफ्नो शक्ति सामर्थ्य जे जति धन सम्पत्ति आश्रममा उपलब्ध थियो त्यसैको प्रयोग गरेर कति पनि कन्जुसै नगरी आफ्ना दिवंगत पिताको औधर दैहिक क्रिया गरिन्। उनले ब्राह्मणहरूलाई तृप्त गरिन् र पिताको आत्माको शान्तिको लागि प्रार्थना गरिन्। हे पाण्डवहरू, यी सबै घटनाहरू द्रौपदीको पूर्व जन्मको इतिहास हो। यही ब्राह्मण पुत्री नै वर्तमान जन्ममा तिमीहरूको पत्नी द्रौपदीको रूपमा प्रकट भएकी छिन्। उनको जीवनको यो प्रारम्भिक दुःख र पूर्व जन्ममा पुरुषोत्तम मासको अज्ञान अनादर नै उनको यो वर्तमान कष्टको मूल कारण हो। यस कथाको अगाडिको भाग अझै धेरै रहस्यमय र कौतूहलपूर्ण छ, जसलाई म तिमीहरूलाई क्रमशः सुनाउनेछु। महाज्ञानी सुधजीले नैमिषारण्यका ऋषिहरूलाई भन्नुभयो, हे सौनकादि ऋषि मुनिहरू, यस प्रकार भगवान नारायणले देवर्षि नारदलाई र साक्षात भगवान श्रीकृष्णले पाण्डवहरूलाई आठौँ अध्यायको यो परम पावन गोपनीय र शिक्षाप्रद वृत्तान्त सुनाउनु भयो। यो कथा सुन्नाले मात्र पनि मानिसका सबै प्रकारका मानसिक भ्रम र सांसारिक दुःखहरू नष्ट हुन्छन्। अब ऋषिहरूको मनमा यो नयाँ जिज्ञासा उत्पन्न भएको छ कि ती अनाथ ब्राह्मण पुत्रीले पिताको मृत्युपछि कसरी आफ्नो जीवन व्यतीत गरिन्, उनले कुन प्रकारको तपस्या गरिन् र कसरी उनलाई भगवानको दर्शन प्राप्त भयो। यो सम्पूर्ण वृत्तान्त अब आगामी 9 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्नेछु। आजको यो 8 अध्याय यही पूर्ण रूपमा सम्पन्न हुन्छ। जय श्रीमन्नारायण।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: तपाईँ अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9808-30007।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
6: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
9: क्याप्टेन रेग्मीज फार्म हाउस।
10: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस।
10: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
9: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
10: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
9: सेमिनार गोष्ठीका लागि उपयुक्त
10: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
10: सम्पर्क नम्बर
9: 9141470164,
10: 9032345054,
9: 9849528781।

आधुनिक श्रोता एथेन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा।

0: बिहान को 5 बजी सकेको छ। अब FM अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानी असाके 1948, सृष्टितो गताब्दा 1955-88 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, कलेर गताब्दा 5127, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, ज्येष्ठ महिनाको 11 गते सोमबार, तदनुसार मे महिनाको 25 तारिक सन 2026, अधिक ज्येष्ठ शुक्ल पक्ष, नवमी तिथि, पूर्व फाल्गुणी नक्षत्र, हर्षण आनन्दादियु कौलभ कर्ण ध्वज योगा। आज चन्द्रमा सिंह राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 6:12 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 9 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम महात्म्यको 9 अध्याय।

परम पवित्र शांत मनोरम र अलौकिक आध्यात्मिक ऊर्जाले ओतप्रोत भएको तपोभूमिमा जहाँ हजारौं वर्षदेखि ज्ञानको अखण्ड ज्योति बलिरहेको थियो र समस्त संसारको कल्याणका लागि यज्ञ अनुष्ठान भइरहेका थिए, त्यहाँ व्यासजीका परम प्रिय योग्य परम पूजनीय तथा महाज्ञानी शिष्य सुतजी विराजमान हुनुहुन्थ्यो। उहाँको अगाडि सोनक आदि 80,000 ऋषि मुनिहरू अत्यन्त एकाग्र चित्त भएर आफ्ना दुवै हात जोडी आँखाहरू बन्द गरेर परम गोपनीय अनि मोक्ष प्रदायक पुरुषोत्तम मास महात्मेको कथामृत पान गरिरहनु भएको थियो। सुतजीले सौनकादि ऋषिहरूलाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे परम तपस्वी साधनारत निष्काम र ब्रह्माण्डकै हित चिताउने ऋषि श्रेष्ठहरू, आठौँ अध्यायको त्यो मर्म स्पर्शी परम कारुणिक र अलौकिक कथा श्रवण गरिसकेपछि, जसमा साक्षात भगवान श्री कृष्णको काम्यक वनमा दुःख र शोकको सागरमा डुबेका पाण्डवहरू र द्रौपदीका सामु उनको पूर्वजन्मको इतिहास, उनका पिता महर्षि मेधावीको कडा ज्वरोको कारण भएको दारुण देहावसान र त्यसपछि विष्णुदूतहरूद्वारा उनले पाएको मोक्षको वृत्तान्त प्रकट गर्नुभयो। यो सुनेर सोनक आदि ऋषिहरू जस्तै देवर्षि नारदको मनमा पनि एउटा गहिरो विस्मय अचम्म कौतूहलता र गम्भीर जिज्ञासाको उत्पन्न भयो। सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, बद्रिका आश्रमको पावन हिम श्रृङ्खलामा जहाँ साक्षात नारायण लोक कल्याणका लागि कठोर तपस्यामा लीन हुनुहुन्छ, त्यहाँ देवर्षि नारदले आफ्ना दुवै हात जोडेर विस्मयले भरिएको आँखाहरू बनाउँदै ती अनाथ र असहाय मेधावी ऋषिकी कन्याको अगाडिको जीवन यात्रा बुझ्नको लागि पुनः प्रश्न गर्नुभयो। नारदजीको मनमा ती अनाथ कन्याको भविष्यलाई लिएर असीम करुणा जागेको थियो। नारदजीले सोध्नुभयो, हे प्रभु, हे सृष्टि पालक, हे चराचर जगतका नियन्ता, हे करुणाका सागर भगवान नारायण, हजुरको मुखार बिन्दबाट निस्किएको यो परम पावन र अद्भुत इतिहास सुनेर मेरो अन्तकरण पूर्ण रूपमा स्तब्ध चकित र विस्मित भएको छ। ती सानी सुन्दरी परम चतुर र गुणवती ब्राह्मण पुत्री आफ्ना माता पिता दुवैको मृत्युपछि त्यस भयानक निर्जन अन्धकारमय र हिंसक जनावरले भरिएको जङ्गलमा कसरी एक्लै जीवित रहन सकिन्? उनको रक्षा कसले गर्यो? हे जनार्दन, ती अनाथ कन्याले त्यस तपोवनमा के गरिन्? उनले आफ्नो जीवनका ती कष्टकर दिनहरू कसरी व्यतीत गरिन्? वा उनी जीवनभर त्यसरी नै दुःखको अगाध सागरमा डुबेर भोक प्यास सहेर एक्लै बसिरहेन्? कृपा गरेर ममाथि करुणा गरी ती कन्याको अगाडिको सम्पूर्ण वृत्तान्त मलाई विस्तारपूर्वक बताइदिनुहोस्। हजुरको यो वचन मेरा लागि परम कल्याणकारी र संसारी जीवहरूको उद्धार गर्ने महाअमृत हो। देवर्षि नारदको यो निष्कपट दयालु गम्भीर र विस्मययुक्त प्रश्न सुनेपछि साक्षात भगवान नारायणको मुखमण्डलमा एउटा जगतलाई आनन्द शीतलता र शान्ति प्रदान गर्ने एउटा अलौकिक मन्द र दिव्य मुस्कान छायो। उहाँ देवर्षिको यो भक्तिपूर्ण जिज्ञासा सुनेर अत्यन्तै प्रसन्न हुनुभयो र उहाँले आफ्ना दुवै आँखाहरू खोलेर करुणाको वर्षा गर्दै नारदजीलाई सम्बोधन गर्न थाल्नुभयो र जुन वचनहरू भन्नुभयो ती सम्पूर्ण ब्रह्माण्डको अज्ञानतालाई मेट्ने खालका थिए। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, सुन्नुहोस्, ती ब्राह्मण कन्याको जीवनको कथा अत्यन्त अनौठो रहस्यमय र प्रारब्धको चक्रलाई बुझाउने खालको छ। जब उनका पिता मेधावी ऋषिको मृत्यु भयो र वनका ऋषिहरूले नै उनको दाह संस्कार गरेर कन्यालाई धैर्य धारण गर्ने उपदेश दिएर आफ्नो आश्रममा फर्के, तब ती कन्या त्यस सुनसान विशाल र उजाड आश्रममा पुरै एकाकी असहाय र सहाराविहीन भइन्। उनले आफ्नो अत्यन्तै भारी चिन्तित र दुखी मनले प्रत्येक पल आफ्ना पूजनीय पिताको सम्झना र विलाप गर्दै आँखाबाट निरन्तर अश्रुधारा बगाउँदै त्यस आश्रममा केही काल व्यतीत गरिन्। उनको जीवनको गति पूर्ण रूपमा रोकिएको जस्तै भएको थियो। उनी दिनभरि आफ्नो पिताले पूजा गर्ने स्थानमा बसेर रुन्थिन्।
उनका वस्त्रहरू र कुटीलाई हेरेर विलाप गर्थिन् र रातभरि वनका हिंसक जनावरको गर्जन सुनेर डरले काम्दै भगवानको नाम स्मरण गर्दै जागे बस्थिन्। उनको कोमल शरीर भोक प्यास र मानसिक पीडाका कारण बिस्तारै जीर्ण र दुर्बल हुँदै गइरहेको थियो। ती कन्याको जीवनमा दुःखको कालो बादल यसरी मडारिरहेको थियो कि आफ्नो जीवनको कुनै भविष्य नै देखिँदैन थियो। परन्तु हे नारद, हे दैवयुग, समयको चक्र र भाग्यको खेल कस्तो हुन्छ भने मानिसको जीवनमा जब दुःखको पराकाष्ठा आउँछ तब चरित्र शुद्ध हुन्छ र अन्तकरण पवित्र हुन्छ। तब ईश्वरीय विधान अनुसार कुनै न कुनै त्यस्तो अलौकिक माध्यम प्रकट हुन्छ जसले जीवनको सम्पूर्ण दिशा र दशालाई नै बदलिदिन्छ। ठिक त्यसै गरी एक दिन ती कन्याको अचल भाग्यवश र पूर्व जन्मको अदृश्य शुभ संस्कारका कारण त्यस घना र भयानक जङ्गलमा आफ्नै इच्छाले स्वेच्छापूर्वक विचरण गर्दै परम तेजस्वी कठोर तपस्वी तर अत्यन्तै क्रोधी स्वभावका रूपमा 14 भुवन र सर्वत्र विख्यात भएका महाकोप अर्थात् अत्याधिक रिसाउने महर्षि दुर्वासा मुनिको अचानक त्यस आश्रममा शुभ आगमन भयो। उनी साक्षात प्रलयको अग्निको तेज जस्तै देखिन्थे। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, भगवान नारायणले नारदजीले भन्नुभयो, हे नारद, महर्षि दुर्वासाको नाम सुन्ने बित्तिकै ठुला ठुला राजा महाराजहरू, चक्रवर्ती सम्राटहरू, महापराक्रमी दानवहरू र स्वर्ग लोकका साक्षात इन्द्रादि देवताहरू पनि थर थर काप्ने गर्थे, किनकि उनी आफ्नो क्रोध, कठोर अनुशासन र अलिकति पनि त्रुटि भएमा तुरुन्तै श्राप दिने प्रवृत्तिका लागि ब्रह्माण्डभरि नै चिनिन्थे। तर उनी भित्रबाट परम ज्ञानी, निष्कपट र साँचो भक्तहरूको कल्याण गर्ने करुणाका सागर पनि थिए। जब ती शोकको अगाध र अनन्त सागरमा डुबेकी मलिन वस्त्र धारण गरेकी र अश्रुपूर्ण आँखाहरू भएकी कुमारी ब्राह्मण पुत्रीले आफ्नो कुटीको आँगनमा साक्षात सूर्य जस्तै चम्किलो तेज भएका लामो जटाधारी, हातमा काठको डण्ड र कमण्डली लिएका रातो नेत्र भएका महर्षि दुर्वासालाई आउँदै गरेको देखिन् तब उनी क्षणभरका लागि अत्यन्तै डराइन्। उनको मुटु जोड जोडले धड्किन थाल्यो। उनलाई लाग्यो कि यी क्रोधी मुनिले मेरो यस उजाड र अशुद्ध आश्रमलाई देखेर कतै श्राप त दिने होइनन्। परन्तु उनी त एक महान शास्त्रका ज्ञाता र तपसी मेधावी ऋषिकी छोरी थिइन्। त्यसैले उनी तुरुन्तै आफ्नो मनमा गहिरो धैर्य धारण गर्न पुगिन्। उनले आफ्नो व्यक्तिगत शोक, दुःख र पीडालाई एकै क्षणमा बिर्सेर उठिन् अनि महर्षिको अगाडि गएर अत्यन्तै नम्रता, विनय र गहिरो श्रद्धापूर्वक दण्डवत प्रणाम गरिन्। मुनिको चरण कमलमा आफ्नो शिर झुकाएर नमस्कार गरेपछि उनले उहाँलाई परम आदरका साथ आफ्नो सानो पवित्र र शान्त आश्रमभित्र लिएर आइन्। उनले महर्षि दुर्वासालाई बस्नको लागि सफा कुशको आसन प्रदान गरिन्, जसलाई उनका पिताले तयार गर्नुभएको थियो। त्यसपछि ती कन्याले ऋषिकुलको प्राचीन मर्यादा र शास्त्रको नियम अनुसार अतिथिको सत्कार गर्नको लागि अर्घ, हात धुने पवित्र जल, पाद्य घोडा धुने सुगन्धित जल तयार गरिन् र महर्षिको चरण कमललाई आफ्ना कोमल र साना साना हस्तकमलले धोइन्। उनले वनमा घुमेर रुखहरूबाट आफैले सङ्कलन गरेका अनेकौँ प्रकारका कन्दमूल, पाकेका स्वादिष्ट मिठा फलफुलहरू र जलाशयबाट ल्याएको शीतल सुगन्धित जल महर्षि दुर्वासाको अगाडि अत्यन्तै प्रेमपूर्वक अर्पण गरिन्। उनले अत्यन्त निष्कपट हृदय, पवित्र विचार र श्रद्धापूर्वक महर्षि दुर्वासाको पूजन गरिन्। ती सानी असहाय कन्याको यस्तो निश्चल सेवाभाव, पवित्र व्यवहार र उत्तम अतिथि सत्कार देखेर सधैँ क्रोधको आगोमा जलिरहने, सानो कुरामा पनि रिसाउने महर्षि दुर्वासाको मन र मस्तिष्क पनि सोही क्षण पूर्ण रूपमा शान्त, प्रसन्न, शीतल र वात्सल्य करुणाले आर्द्र भयो। उहाँको क्रोध कता हरायो उहाँ आफैले थाहा भएन।
भगवान नारायणले भन्नुभयो, हे नारद, जब महर्षि दुर्वासा त्यस कुशको आसनमा विराजमान भएर ती कन्याले दिएका फलफूल र शीतल जल ग्रहण गरेर पूर्ण रूपमा सन्तुष्ट शान्त र तृप्त हुनुभयो, तब ती मुनि कन्या आफ्ना दुवै हात जोडेर अत्यन्तै आदर विनय नम्रता र सुमधुर स्वरमा महर्षिको अगाडि उभिएर कुराकानी गर्न थालिन्। उनका आँखाहरूमा अझै पनि विगतका दुःखका आँसुका थोपाहरू तैरिरहेका थिए, तर उनको स्वर र भाषामा ऋषिकुलको महान संस्कार र बुद्धिमानी स्पष्ट रूपमा झल्किन्थ्यो। ती कन्याले भनिन्, हे परम तपस्वी सर्वशास्त्रका ज्ञाता ब्रह्माण्डकै पूजनीय महर्षि दुर्वासा, हजुरको यस पावन चरण कमलमा मेरो बारम्बार कोटि कोटि नमस्कार छ। म एक अत्यन्तै अभागी अनाथ असहाय र भाग्यले ठगिएकी दुर्भागिनी कन्या हुँ। म यस विशाल भयानक र सुनसान जङ्गलको बीचमा एक्लै छु, मेरो कोही पनि संरक्षक छैन। हे गुरुदेव, हजुर जस्ता त्रिकालदर्शी सिद्ध दिव्य र ब्रह्माण्डकै पूजनीय महात्माको मेरो यस सानो उजाड दरिद्र र शोकले भरिएको आश्रममा कसरी शुभ आगमन भयो? म त हजुरको यो अकारण कृपा बुझ्न सर्वथा असमर्थ छु, तर मलाई यस्तो लाग्दछ कि आज हजुरको यो अलौकिक दर्शन पाएर मेरो मन्द भएको र सुतिरहेको भाग्यको उदय भएको छ। हे मुनि, मेरा स्वर्गीय पूजनीय पिता महर्षि मेधावीको पूर्वजन्मको कुनै महान पुण्यको प्रताप, उहाँको तपस्याको बल वा ममाथि रहेको उहाँको अदृश्य आशीर्वादको कारण नै म जस्ती दुःखको अगाध सागरमा डुबेकी अनाथ र असहाय छोरीलाई सम्झाउन, मेरो शोकलाई कम गर्न, मलाई सान्त्वना दिन र मेरो अन्धकारमय जीवनलाई ज्ञानको ज्योतिले उज्यालो पार्नको लागि हजुर आफै स्वेच्छाले यहाँ आउनुभएको हो। हजुर जस्ता परम पवित्र निष्काम र सिद्ध महात्माहरूको चरण कमलको धुली कणलाई स्पर्श गर्न पाउनु नै यस संसारका जीवहरूको सबैभन्दा ठूलो भाग्य हो। आज हजुरको चरणको धुलो मेरो यस कुटीको आँगनमा र मेरो शरीरमा पर्नाले मेरो यो मानव जन्म पूर्ण रूपमा सफल भएको छ। मेरो जीवन धन्य भएको छ, म कृतकृत भएकी छु। कृपा गरेर मलाई आफ्नो दासी सम्झेर मेरो रक्षा गर्नुहोस्। सुतजीले भन्नुभयो, हे सौनक आदि ऋषिहरू, ती कन्याले आफ्ना मनका यी सबै विनम्र शास्त्र सम्मत र आदरयुक्त वचनहरू महर्षि दुर्वासाको अगाडि प्रकट गरेपछि उनी अत्यन्तै विनीत भावले आफ्ना दुवै हात जोडेर महर्षिको मुखमण्डलतर्फ हेर्दै उहाँको आज्ञा र वचनको प्रतीक्षा गर्दै उनको अगाडि चुपचाप मौन भएर भुइँमा बसिन्। उनको अनुहारमा रहेको निश्चलता सरलता र दुःखको गहिरो भावले महर्षि दुर्वासाको हृदयमा एउटा पिताको जस्तै असीम स्नेह र करुणा जागृत गरायो। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, ती अनाथ असहाय र सुन्दर ब्राह्मण पुत्रीको यस्तो शास्त्र सम्मत विवेकपूर्ण चतुर र विनम्रताले भरिएको वाणी सुनेपछि सधैँ रिसाउने स्वभाव भएका देवताहरूलाई पनि श्राप दिने महर्षि दुर्वासाको मुखमण्डलमा एउटा अलौकिक दिव्य र मन्द मुस्कान छायो। उहाँको हृदयमा रहेको सम्पूर्ण गम्भीरता स्नेहमा परिणत भयो। उहाँले आफ्नो दाहिने हात माथि उठाएर ती कन्यालाई अभय दीर्घायु र कल्याणको असीम आशीर्वाद दिनुभयो। महर्षि दुर्वासाले अत्यन्तै गम्भीर सुमधुर वात्सल्यपूर्ण र प्रेमयुक्त स्वरमा भन्नुभयो, हे कल्याणकारी ब्राह्मण पुत्री, तिमी धन्य छौ। तिम्रो यो पवित्र विचार, तिम्रो यो अतिथि सत्कार र तिम्रो यो उत्तम संस्कार साँच्चीकै धन्य छ। तिमी जस्ती गुणवती बुद्धिमानी सेवाभावी र सत्यवादी छोरी पाएर तिम्रा पूजनीय पिता महर्षि मेधावी साँच्चीकै भाग्यशाली हुनुहुन्थ्यो र उहाँ धन्य हुनुभएको छ। तिमीले आफ्नो यो निश्चय